भएको हो। सो अवसरमा प्रधानमन्त्री शाहले देशको आर्थिक विकासका लागि लगानी विस्तार, रोजगारी सृजना र उत्पादनमा वृद्धि, निजी क्षेत्रमा सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै उद्योगी व्यवसायीले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको बताएको छ। प्रधानमन्त्री शाहले प्राप्त सुझावलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकाय मार्फत आवश्यक सहजीकरण र सुधारका कार्य अगाडि बढ़ाइने पनि बताएको छ र उहाँले आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ़ने समेत स्पष्ट पार्नु भएको छ। सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरिएको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव कार्कीलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय भएको हो। उहाँको अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्ष सञ्चालन र व्यवस्थापन नियमावली 2083 पनि स्वीकृत गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ गाउँमा पसेको ध्रुवे हात्तीलाई नियन्त्रण गर्न अनुगमन शुरू गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशनपछि हात्ती नियन्त्रणका लागि प्रयास भइसकेको छ। गत असार 20 गते चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि आमा छोराको ज्यान गएको थियो र चितवनको माडी नगरपालिका वडा नम्बर 1 घर भई हाल भरतपुर महानगरपालिका 23 बेलहट्टा का 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरत बोटेको ज्यान गएको थियो र हात्तीलाई नियन्त्रणमा लिन निकुञ्ज नेपाली सेना र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक टोली परिचालन गरी 24 घण्टा अनुगमन गरिरहेको मन्त्री चौधरीले बताएको छ। हात्ती निकुञ्जभित्रको उपयुक्त स्थानमा फेला परेको खण्डमा डाट गरी रेडियो कलर जडान गर्ने तयारी छ र 3 दिनभित्रै मृतकको परिवारलाई राहत उपलब्ध गराएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको अनुसार प्रति मृतकको प्रति 10 लाख दरले जम्मा 20 लाख रूपियाँ राहत स्वरूप प्रदान गरेको छ। यसका अतिरिक्त राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित मानव वन्यजन्तु द्वन्द व्यवस्थापन कोषबाट प्रति मृतक 50,000 दरले थप 1 लाख रूपियाँ समेत पीड़ित परिवारलाई उपलब्ध गराइसकेको मन्त्री चौधरीले जानकारी गराउनु भएको छ। पूर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप 5 दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई हिजो यस्तो आदेश दिएको हो। सम्पत्ति शुद्धिकरणमा मनी लाउन्ड्रिङ मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका आरोपी पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागबाट अनुसन्धान प्रयोजनार्थ म्याथपका लागि पेश भएकोमा हिजो चौथो पटक 5 दिनको म्याथप भएको हो। अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याथप भएको छ। आदेश बमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पनि पठाएको छ। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेशन गर्न लागि एकाले 2 दिन राहदानी सेवा बन्द हुने भएको छ। विभागले हिजो जारी गरिएको सूचना अनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले यही असार आज 25 र 26 गते भोलि तदनुसार जुलाई 9 र 10, 2026 राहदानी सेवा बन्द हुने रहने भएको छ। विभागले असार 19 गते सार्वजनिक सूचना जारी गर्दै यस प्रणाली परिवर्तनका कारण उक्त 2 दिन सेवा अवरूद्ध हुने जानकारी गराएको थियो। यद्यपि राहदानी सम्बन्धी अन्य सेवा बन्द रहे पनि विभाग तयार भइसकेका राहदानी भने वितरण गरिने विभागले जनाएको छ र मोबाइलमा राहदानी संकलनका एप प्राप्त गरिएका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सकिने समेत बताएको छ। निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर काठमाडौँको फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी अधिकृत दीपा ढुंगाना सहित 8 जना विरूद्ध 2,91,34,547 रूपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रवक्ता सुरेश न्यौपानेको अनुसार ढुंगाना सहित सो अस्पतालका फार्मेसी युनिट इन्चार्ज तथा फार्मेसी चाहेक लवेन्द्र कुमार, फार्मेसी युनिट इन्चार्ज तथा वरिष्ठ फार्मेसी चाहेक दिनेश पन्त, फार्मेसी
इन्चार्ज तथा फार्मेसी सहायक दीपक सापकोटा, स्टोर किपर तथा वरिष्ठ फार्मेसी सहायक द्वय विनोद पोखरेल, शर्मिला श्रेष्ठ, फार्मेसी सहायक द्वय केशव राज न्यौपानी र सन्दीप तिवारी विरूद्ध सो भ्रष्टाचार मुद्दा दायर गरिएको हो। आयोगको अनुसार उनीहरूमाथि सो अस्पतालको फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधिहरू आपूर्तिकर्ता फर्म र अस्पतालबीच भएको सम्झौताको शर्त बमोजिम फिर्ता गर्नुपर्नेमा सो नगरी नगराई सार्वजनिक सम्पत्ति हिनामिना गरी हानि नोक्सानी पुर्याएको आरोप लागेको छ। भ्रष्टाचार निवारण ऐन 2059 दफा 17 बमोजिम कसुरमा बिगो रकम 2,91,34,547 रूपियाँ कायम गर्दै कैद र जरिमाना हुन माग्दावी लिई बुधबार हिजो विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ। वैदेशिक रोजगार विभागले कानूनी कार्यवाही, संस्थागत नवीकरण र गुनासो व्यवस्थापनको क्षेत्रमा महत्वपूर्ण कार्यहरू भएका छन्। विभागको दैनिक कार्य प्रगति विवरण अनुसार मुद्दा तथा अनुसन्धान शाखाले हिजो एकै दिन 18 नयाँ मुद्दा दर्ता गरेको छ। कानूनी प्रक्रियाको क्रममा 11 मुद्दा मिलापत्र गरिएको छ भने 5 जनालाई पक्राउ गरी उपस्थित गराएको छ। 13 जना विरूद्ध पक्राउ पुर्जी जारी भएको र 16 जनाको लागि पक्राउ अनुमति लिएको पनि जनाएको छ। संस्था दर्ता शाखा अनुसार सोदिन 25,52 म्यान पावर कम्पनी र 9 पूर्व प्रतिष्ठान अभिमुखीकरण तालिम प्रदायक संस्थाको नवीकरण गरिएको छ। यस संस्था अनुगमन शाखाले 2 राहदानी वितरण गर्नुको साथै 1 म्यान पावर कम्पनीलाई पत्रचार गरेको छ र अनुगमन क्रममा 3 उजुरी निवेदन प्राप्त भएकोमा 1 मिलापत्र गरिएको र 6 उजुरीलाई टेलिफोन मार्फत समाधान गरिएको छ। गुनासो व्यवस्थापन र सुनवाई विभागले सेवाग्राहीका गुनासो समाधान पनि तीव्रता दिएको छ। हेलो सरकार पोर्टलबाट प्राप्त 7 गुनासो मध्ये 4 समाधान गरिएको छ भने 3 प्रक्रियामा रहेको छ। यसै गरी विभागले कल सेन्टर मार्फत प्राप्त भएका 71 गुनासो सोही दिन समाधान गरिएको छ। मन्त्रालय मार्फत प्राप्त 10 गुनासोहरूका हकमा मात्र पत्र मार्फत स्पष्ट जानकारी गराएको पनि विभागले जनाएको छ। विदेशको खबर, बंगलादेशको कक्स बजार स्थित विश्वकै ठूलो शरणार्थी शिविरमा भारी वर्षाका कारण गएको पहिरोमा परि 7 बालबालिका र 1 शिक्षक सहित 8 मृत्यु भएको छ। कक्षा सञ्चालन भइरहेको बेला विद्यालयको अस्थायी संरचनामा ठूलो पहिरो खसेपछि पहिलो हिलोमा पुरिएका बालबालिकाको शव उद्धार कर्मीले लामो प्रयासपछि मात्र निकाल्न सफल भएको थियो। बंगलादेशका शरणार्थी राहत र स्वदेश फिर्ती आयुक्त मोहम्मद मिजानुर रहमानले घटनामा 7 र 1 शिक्षकको मृत्यु भएको पुष्टि गरेका छन्। उनका अनुसार 4 घटनास्थलमै र अन्य 4 उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो। यसअघि सोमबार राति पनि 3 छुट्टै शिविरमा पहिरो गई कम्तीमा 8 ज्यान गएको थियो। बंगलादेशको बाढ़ी पूर्वानुमान तथा चेतावनी केन्द्रले आगामी 4 दिनसम्म भारी वर्षा रहने सम्भावना रहेको पनि जनाएको छ। रोयंस शरणार्थी प्रतिनिधि साहिद उल्लाहले जोखिमयुक्त क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सार्न र नयाँ बसोबास क्षेत्रको व्यवस्थापन गर्न आग्रह गरेको छ। उनीहरूले शरणार्थी शिविर व्यवस्थापन पर्याप्त समाप्त समय समन्वय नहुँदा यस्तो दुर्घटना दोहोरिरहेको बताएको छ। संयुक्त राष्ट्रसंघले रुदियाको संकटलाई विश्वकै सबैभन्दा ठूलो र लामो समयदेखि शरणार्थी संकट मध्ये एकको रूपमा वर्णन समेत गरिएको छ। लम्बो खबरमा अब खेल खबरमा एसीसी महिला अण्डर 19 प्रिमियर कपका लागि नेपाली टोली घोषणा भएको छ। हिजो बुधबार नेपाल क्रिकेट संज्ञानले सोनी पाखरिनको कप्तानीमा 14 टोली घोषणा गरिएको छ। प्रतियोगिता जुलाई 11 18 मलेसियामा हुँदैछ। अन्य समूहमा 3 राष्ट्र रहँदा नेपालको समूह भने 4 छन्। समूह एमा थाइल्याण्ड, म्यानपावर र जापान तथा समूह बीमा यूएई, ओमान र भूटान छन् र समूह सीमा इण्डोनेसिया, मलेसिया र कुवेत थाहा तथा समूह डीमा नेपाल, हङकङ, सिंगापुर र कतार छन्। हरेक समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा स्थान बनाउनेछ। क्वार्टर फाइनलका विजेता बीच सेमी फाइनल हुनेछ र सेमी फाइनलका विजेता उपाधिका लागि भेट्नेछन्। नेपालले जुलाई 11 कतारसँग खेल्दैछ, प्रतियोगिताको शुरूआत गर्नेछ र नेपालले जुलाई 12 सिंगापुर र जुलाई 14 हङकङसँग खेल्नेछ। सोनी पाखरिन कप्तान सबिना प्रवीण त्यसै गरी अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कोडायत, त्रिसना बिक, क्रिस्मा गुरूङ, एनजी पाठक, मनिषा चौधरी, स्नेह महर, करूणा विष्ट खेलमा समावेश रहेका छन्।
हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू पुनः एकपटक। उद्योगी व्यवसायका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको प्रधानमन्त्री शाहको भनाई। एमाले उपाध्यक्ष पौडेललाई 7 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति। ध्रुवे हात्तीलाई नियन्त्रणमा लिए रेडियो कलर गर्न मन्त्री चौधरीको निर्देशन। राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणाली रूपान्तरण माइग्रेशन गर्न 2 दिन सेवा बन्द हुने। फार्मेसी अधिकृत सहित 8 जना विरूद्ध 2 करोड़ भन्दा बढ़ीको भ्रष्टाचार मुद्दा दायर। बंगलादेशको शरणार्थी शिविरमा पहिरो 8 जनाको मृत्यु। र एससीसी महिला अण्डर 19 प्रिमियर कपमा सोनीले कप्तानी गर्ने। हेलम्बु खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै अहिलेको लागि भने म आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडामा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98140057105।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 25 गते बिहिबार, जुलाई 9 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको नवमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै।
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, चार अध्यादेश निष्क्रिय हुँदै। मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा गत जेठ 17 गते संसदमा भएको घम्साघम्सीमा सांसद बाटीको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित।
0: बागलुङमा एचआईभी संक्रमण बढ़दो, बीपी राजमार्ग पुननिर्माणको काम तीव्र बन्दै। प्रधानमन्त्रीद्वारा उद्योग व्यवसायीसँग छलफल, निजी क्षेत्रमा उत्साह।
1: इरानसँगको युद्ध विराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा। बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेप्रास्त्र उत्पादन गर्न अनुमति दिइने।
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडानको प्रसंग।
1: अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि विराटनगर मेन रोडको सड़क पेटीमा मिस्टिङ, स्टीम वा वाटर फगिङ कुलिङ सिस्टम जडान गरिएको छ। पानीको पाइपमा साना लोजल जडान गरी त्यस मार्फत पानीलाई अत्यधिक सानो कणका रूपमा हावामा छर्ने प्रणाली विराटनगर महानगर र नेपाल रेडक्रस सोसाइटीको संयुक्त लगानीमा जडान गरिएको हो। यसरी निस्किने पानीका कण हावामा आएसँगै बाफमा परिणत हुँदा वरपरको ताप सोसेर वातावरणलाई केही चिसो बनाउने काम गर्ने भएकाले सड़क पेटीमा हिँड्नेलाई शीतल प्रदान हुनेछ। प्रणाली महानगरपालिकाले ट्राफिक चोकदेखि जलजला चोक उत्तरतर्फ महालक्ष्मी ज्वेलरीसम्म सड़कको दुवैतर्फ पेटीमा जडान गरेको छ। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार यो प्रविधिले सम्पूर्ण शहरको तापक्रम घटाउने नभई पैदल यात्री हिँड्ने क्षेत्र, सार्वजनिक प्रतीक्षालय तथा बढ़ी भीड़भाड़ हुने स्थानमा केही डिग्रीसम्म चिसोपनको अनुभूति गराउन सक्ने बताउनु भएको छ। यो प्रविधि 10 लाख रूपियाँ लगानीमा जडान गरिएको हो। यसले 3 डिग्रीसम्म तापक्रम घटाउनुका साथै सड़कमा उड्ने धूलो कम गर्ने पनि बताइएको छ।
0: प्रतिनिधि सभामा जेठ 17 गते भएको घम्साघम्सी घटनाबारे गठन गरिएको जाँचबुक समितिले आफ्नो प्रतिवेदन सभामुख डोर प्रसाद अर्याललाई बुझाएको छ। समितिले संसद बैठकका क्रममा भएका गतिविधिको अध्ययन गरी आगामी दिनमा संसदलाई थप व्यवस्थित र मर्यादित बनाउन सुझाव समेत दिएको छ। प्रतिवेदन अनुसार घटनाका क्रममा ठूलो भौतिक क्षति भएको देखिएको छैन, तर संसदको मर्यादा विपरीत भएका केही गतिविधिको विवरण भने समेटिएको छ। बैठकका क्रममा डेस्कमाथि चढ़ेका तथा सभाकक्षभित्र भिडियो संवाद गरेका केही सांसदहरूको गतिविधि भिडियोका आधारमा उल्लेख गरिएको छ। समितिले प्रतिनिधि सभा नियमावली अनुसार सांसदलाई सचेत गराउने वा आवश्यक कार्यवाही गर्ने अधिकार सभामुखमै निहित रहेको उल्लेख गरेको छ। त्यसैले सम्बन्धित सांसदमाथि के गर्ने भन्ने निर्णय सभामुखले नै लिनुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। प्रतिवेदनमा नेपाल प्रहरीले घटनापछि तयार पारेको मुचुल्काका विवरण पनि समावेश गरिएको छ। त्यसमा माइक खसालिएको, कुर्सी सारिएको लगायतका घटनाको विवरणमा उल्लेख रहेको छ।
1: यता अध्यादेशको निरन्तरता कायम राख्न राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने अन्तिम दिन राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिले अध्यादेश प्रतिस्थापन गर्ने 4 विधेयकमाथि छलफल गर्दैछ। समयका दबावका बीचमा विधान व्यवस्थापन समितिले एकै दिन चारवटा विधेयकमाथि छलफल टुंग्याएर प्रतिवेदन तयार गरेर सभामा प्रस्तुत गर्नुपर्नेछ। सभाले प्रतिवेदन सहितको विधेयक निर्णार्थ पेश गरी पारित गरेर प्रतिवेदन सभामा फिर्ता पठाउनुपर्ने तथा प्रतिवेदन सभाले समेत सो विषय प्रतिनिधि सभाले समेत सो विषयलाई स्वीकार वा अस्वीकार गरेपछि सभामुखले प्रमाणीकरण गरेर आज नै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनुपर्नेछ। राष्ट्रिय सभाका सचिव तुलबहादुर कडेलले राष्ट्रिय सभाको असार 25 गते अर्थात आज बैठकले चारवटै विधेयक पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाउने जानकारी दिनुभयो। सरकारले प्रतिनिधि सभामा वैशाख 25 गते र राष्ट्रिय सभामा वैशाख 28 गते 8 अध्यादेश पेश गरेको थियो। तीमध्ये प्रतिनिधि सभाले 4 अध्यादेश प्रतिस्थापन विधेयक असार 18 गते पारित गरेर राष्ट्रिय सभामा पठाएको छ। संघीय संसद सचिवालयले भने असार 25 गते मध्याह 12:15 बस्ने बैठकमा चारवटै विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेश गरिने कार्यसूची तय गरेको छ। विधान व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकाय हुनुहुन्छ। समितिका सचिव झलक शर्मा सापकोटाले चारवटै विधेयक संसद सम्बन्धमा आन्तरिक तयारीका लागि हिजो समेत छलफल भएको र आज संशोधनको प्रक्रिया अगाडि बढ़ाइने बताउनु भएको हो। त्यस्तै अध्यादेश अन्तर्गत मसौदा सहितको प्रतिवेदन स्वीकृत गर्ने गरी बैठक राखिएको समेत जानकारी गराइएको छ। त्यस्तै सरकारले सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख 3 साता जारी गर्नुभएको 4 अध्यादेश निष्क्रिय हुँदैछन्। विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 निष्क्रिय हुन लागेको हो। चारवटै अध्यादेश प्रतिस्थापन गर्ने विधेयक दुवै सभाबाट पारित नहुने भएपछि निष्क्रिय हुन लागेका हुन्।
0: सरकारले निजामती सेवाको सबैभन्दा माथिल्लो पद मुख्य सचिवमा सचिवहरूको वरिष्ठता क्रममा 36 नम्बरमा रहनुभएका गोविन्द बहादुर कार्कीलाई नियुक्त गरेको छ। मन्त्री परिषदको हिजोको बैठकले वरिष्ठता क्रममा निजामती सेवा प्रशासनतर्फ 18 नम्बर तथा सबै सेवातर्फ गरी 36 नम्बरमा रहनुभएका कार्कीलाई मुख्य सचिव नियुक्त गरेको हो। मन्त्री परिषद तथा प्रधानमन्त्रीको कार्यालयमा सचिव रहनुभएका कार्की मुख्य सचिवमा नियुक्त हुनुभएको हो। मन्त्री परिषदले परम्परा लत्याउँदै सचिवहरूको वरिष्ठता क्रममा 36 स्थानमा रहनुभएका कार्कीलाई मुख्य सचिव बनाउने निर्णय गरेपछि निजामती सेवामा खैला बैला मचिएको छ। कार्यरत मुख्य सचिव सुमन राज अर्याल 58 वर्ष उमेर हदका कारण भोलि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। अर्याल गत मंगिर 8 गते मुख्य सचिवमा नियुक्त हुनुभएको थियो। उहाँ वरिष्ठताका आधारमा मुख्य सचिवमा नियुक्त हुनुभएको हो। यसपटक भने सरकारले वरिष्ठता मिचेर मुख्य सचिव बनाएको हो। यसअघि सरकारले वरिष्ठताका आधारमा सर्वोच्च अदालतमा प्रधान न्यायाधीश नियुक्त गर्ने परम्परालाई पनि मिचेको थियो।
1: व्यावसायिक मनोबलको खोजीमा रहेको नेपालको निजी क्षेत्र हिजो प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि उत्साहित बनेको छ। भेटमा प्रधानमन्त्री शाहले सरकार व्यावसायिक वातावरण निर्माणमा प्रतिबद्ध रहेको जनाएपछि निजी क्षेत्र उत्साहित बनेको हो। निजी क्षेत्रका प्रतिनिधि मूलक प्रमुख संस्थाका प्रमुख पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा आमन्त्रण गरी अन्तर्क्रिया गर्दै प्रधानमन्त्री शाहले नेपालको निजी क्षेत्र मुलुकको अर्थतन्त्रलाई गति दिने नेतृत्वदायी भूमिका रहेको बताउनु भयो। त्यस्तै प्रधानमन्त्रीसँग भेटवार्ता गरिसकेपछि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्नुभयो,

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा रासोपा सभापतिको आदेश नमान्दा संसदीय दलको नेता पद मुक्त हुने व्यवस्था आलोचित बन्दै
1: पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
2: बागलुङमा सिंचाई कुलो बनेपछि बाजो जग्गा हराभरा लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा मन्त्री परिषद निर्णय मुख्य सचिवमा कार्की शीर्षकमा खबर छ भने उपत्यका विकास प्राधिकरणमा शाक्य नियुक्ति भएको खबर पनि प्रकाशित छ। त्यस्तै भन्सुनले अब हुँदैन सरूवा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ भने कर्मचारी आचार संहिता सार्वजनिक शीर्षकको अर्को खबर छ। कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रविधिलाई निरुत्साहित गर्ने गरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता सार्वजनिक गरिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो आचार संहिता सार्वजनिक गरेको हो। कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति

0: संक्रमित छन् भने प्रादेशिक जनस्वास्थ्य सेवा गण्डकी प्रदेश पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाका अनुसार कोविड पछि विकास साझेदार संस्थाको सहयोगमा घटेका विकास साझेदारीको सहयोगमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू लागू गरिएको समेत बताउनु भएको छ। त्यस्तै गाउँका अदालत मेलमिलाप न्याय र सद्भाव शीर्षकमा आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ भने संकटमा बीपी प्रतिष्ठान शास्ति भोग्दै बिरामी शीर्षकमा अर्को खबर छ। ठगी आरोपमा 12 पक्राउ शीर्षकको खबर पनि प्रकाशित छ।
1: आजको नयाँ पत्रिका दैनिकमा मुख्यमन्त्रीमा पालो फेर्ने कांग्रेस एमालेको तयारी शीर्षकमा खबर छापिएको छ। कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच 17 असार 2081 भएको 7 बुधे सहमति अनुसार प्रदेश सरकारहरूको नेतृत्वमा पालो फेर्ने गृह कार्य शुरू भएको खबरमा उल्लेख छ। अन्तिम छलफलको तयारीमा दुई दलका नेतृत्व राजनीतिक दाउपेचले प्रदेशमा अस्थिरता 3.5 वर्षमै 28 मुख्यमन्त्री शीर्षकमा अर्को खबर पनि रहेको छ। 2069 निर्वाचनपछि 7 वटा प्रदेशमा 28 मुख्यमन्त्री फेरिएका छन्। एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिएका समेत गरी 28 पुगेका हुन्। यसले प्रदेशहरू मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने कारखानाको रूपमा आलोचित रहेको खबरमा उल्लेख रहेको छ। त्यस्तै घटानी नक्कली भूटानी शरणार्थी प्रकरण भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान हुँदै शीर्षकमा पहिलो पृष्ठमै खबर छापिएको छ। मंगलबार फैसला भएको नक्कली भूटानी शरणार्थी सम्बन्धी प्रकरणका दोषी र आरोपितको सम्पत्ति छानबिन पनि अघि बढ़ेको छ। उनीहरू विरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको कसुरमा पनि अनुसन्धान अघि बढ़ेको खबरमा उल्लेख रहेको छ। 3 दशकको पर्खाईपछि सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय शीर्षकमा धनगढ़ीबाट तेज राज भट्टले लेख्नु भएको वर्ष गेटामा शिक्षण अस्पताल सञ्चालनका लागि स्वीकृति सेती र टीकापुरलाई मर्ज गरेर 300 शय्यामा चलाइने खबरमा उल्लेख रहेको छ। अर्को साता पदाधिकारी नियुक्तिको तयारी लगत्तै पदपूर्ति अगाडि बढ़ने खबरमा उल्लेख छ। त्यसै गरी औषधिमा 3 करोड़ हिनामिना गरेको आरोपमा सिभिल अस्पतालका 8 कर्मचारी विरूद्ध मुद्दा। म्याद गुज्रेका तथा गुज्रिन लागेका औषधि प्रतिस्थापन गर्नुपर्नेमा 2.91 करोड़ बराबरका औषधि फिर्ता नगरी हानि नोक्सानी पुर्याएको अख्तियारको ठहर रहेको खबरमा उल्लेख रहेको छ। त्यसै कान्तिपुरको पहिलो पृष्ठमा होल्डिङ सेन्टरबाट पनि सुकुम्बासी विस्थापित, खातामा पैसा नखानाको टुंगो शीर्षकमा अर्को खबर रहेको छ। सरकारले 25,000 रूपियाँ लिएर होल्डिङ सेन्टर छाड्न सुकुम्बासीलाई अल्टिमेटम दिएको थियो तर सो व्यवस्थापनमा जाने पैसा दिन नसक्ने भन्दै होल्डिङ सेन्टरमा 2 दिन खाना बन्द गरियो, जसले सुकुम्बासीहरूलाई आशा मारेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी 100 दिनपछि प्रधानमन्त्रीले थाले सम्वाद, शुरूमै भेटे निजी क्षेत्र व्यवसायीसँग हिजो भेटेका प्रधानमन्त्री शाहले आज निर्माण व्यवसायीसँग समेत छलफल गर्दै शीर्षकमा अर्को खबर रहेको छ। यो खबर एगे बन्जाडे र जयसिंह महराले काठमाण्डुबाट लेख्नु भएको हो। सरकारको नेतृत्व गरेको 100 दिन कटेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बल्ल निजी क्षेत्रसँग सम्वाद थाल्नु भएको छ। सरकार गठनको 100 दिनसम्म मुलुकको निजी क्षेत्र राजनीतिक र कूटनीतिक क्षेत्रका सरकारवालासँग खासै सम्वाद नगर्नुभएका प्रधानमन्त्री शाहले नियमित सम्वाद र छलफल अघि बढ़ाउने तयारी गर्नुभएको खबरमा उल्लेख रहेको छ। निजी क्षेत्र र प्रधानमन्त्री बीचको भेटघाटको चाँजो पाजो सांसद विदुषी राणाले मिलाउनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा संघीयताको जग हल्लाउने भएले संविधान संशोधनमा ध्रुवीकरण शीर्षकमा दिनेश गौतमले काठमाण्डुबाट लेख्नु भएको खबर छ। संविधान संशोधनको वास्तविक एजेण्डा के हो? संघीयतालाई बलियो बनाउन खोजिएको हो कि सीमित गर्न? संविधान संशोधनको बहस राज्य पुनर्संरचनाको विषय हो कि सुशासनको? यही प्रश्नमा सरकार स्पष्ट नभएपछि विपक्षी दलहरू संविधान संशोधनको गृह कार्यबाट बाहिरिएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी कुनै पनि बेला आकस्मिक बाढ़ीको जोखिम शीर्षकमा नितु घलेले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बाँदरबाट मकै जोगाउन टहरामा पहरा शीर्षकमा हरिबहादुर लमजेलले धनकुटाबाट लेख्नु भएको खबर छ। संसदमा बाँदर व्यवस्थापन बारे बहस चलिरहँदा धनकुटा 9 वेल हराकी 70 वर्षीया नरमाया श्रेष्ठ मकैबारी जोगाउन दिनभर बारीको डिलमा बसेर बाँदर खेदाउन बाध्य रहनु भएको खबरमा उल्लेख रहेको छ। यहाँका वासिन्दाहरूको मुख्य खाद्यान्न बाली नै मकै हो। मकै फल्ने समयमा बाँदरको उपद्रव बढ़ने भएकाले किसानहरूले बाली जोगाउन निकै शास्ति बेहोर्नु परेको छ। पछिल्ला समय बाँदरले मकैलाई मात्रै होइन नगदे बाली समेतलाई दुःख दिन थालेको खबरमा उल्लेख

0: रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको युद्धविराम समाप्त भएको घोषणा गर्नुभएको छ। उहाँले थप कुनै सम्झौता गर्ने इच्छा नरहेको समेत बताउनु भएको हो। अमेरिकी सेनाले इरानमा रातारात व्यापक आक्रमण गरेपछि र त्यसपछि जवाफमा इरानले खाड़ी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको दावी सार्वजनिक भएका बेलामा ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो। टर्कीको राजधानी अंकारामा जारी नाटो शिखर सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानसँगको युद्धविराम अब आफ्नो दृष्टिमा समाप्त भइसकेको प्रतिक्रिया दिनुभएको छ। यता मध्यपूर्वमा हालैका दिनहरूमा भएका आक्रमण र बढ़दो तनावप्रति भारतीय विदेश मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै यस क्षेत्रको संवेदनशीलताप्रति ध्यानकर्षण समेत गराएको हो। भारतले यस क्षेत्रका अन्तर्राष्ट्रिय समुद्री मार्गहरूबाट आवाजावत गर्ने व्यावसायिक जहाजहरूलाई पुनः निशाना बनाइनुले तनाव बढ़ाएको समेत बताएको छ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई क्षेपास्त्र स्वदेशमा उत्पादन गर्ने अनुमति प्रदान गर्ने समेत घोषणा गर्नुभएको छ। यसले रूसबाट भइरहेका ब्यालिस्टिक क्षेपास्त्र आक्रमणका विरूद्धमा युक्रेनको हवाई प्रतिरक्षा क्षमता बलियो बनाउन सहयोग पुग्ने समेत अपेक्षा गरिएको छ। यो भनाई उहाँले अंकारामा आयोजित शिखर सम्मेलनका क्रममा युक्रेनी राष्ट्रपतिलाई यस विषयमा बुझाइसकेको र छिटै उत्पादन हुने समेत दावी गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: नेपाली राष्ट्रिय फुटबल पुरूष फुटबल टीमका प्रशिक्षक गुगली एल्मो एरोनाले हिजो राजीनामा दिनुभएको छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले नेपालमाथि प्रतिबन्ध लगाएपछि एरोनाले आफ्नो पद छोड्ने घोषणा गर्नुभएको हो। उहाँले सामाजिक सञ्जाल मार्फत एक सूचना लेख्दै फिफाले प्रतिबन्ध लगाएको स्थितिमा मैले नेपालमा गर्न खोजेको फुटबल विकासका योजनालाई अघि बढ़ाउन नसक्ने स्थिति आएको र त्यसैका कारण पदबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ। नेपालले एरेनाको नेतृत्वमा एक खेल मात्रै खेलेको छ। पछिल्लो मार्च 26 तारीखमा नेपालले एसिया कप छनौट तेस्रो चरणको अन्तिम खेलमा लाओसको सामना गरेको थियो। भियतनाममा भएको सो खेलमा नेपाल 1-0 पराजित भएको थियो। र अमेरिकी संघीय अनुसन्धान ब्यूरो एफबीआईले नेपाल अर्जेन्टिना फुटबल संघ एएएफमाथि सम्पत्ति शुद्धिकरण कर छलेर आर्थिक अनियमितताको आशंकामा प्रारम्भिक अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार एएफए अन्तर्राष्ट्रिय व्यवसायिक कारोबारबाट आएको करोड़ौं डलर अमेरिकी बैंकिङ प्रणाली मार्फत शंकास्पद रूपमा स्थानान्तरण भएको विषयमा अनुसन्धान भइरहेको छ। यसअघि अर्जेन्टिनामा पनि एएएफ र केही फुटबल क्लबमाथि कर छलीको आरोपमा छानबिन भएको थियो। यद्यपि एएएफले सबै आरोप अस्वीकार गर्दै आफ्ना सबै आर्थिक कारोबार कानून अनुसार भएको दावी गरेको छ।
1: विधानमै संसदीय दलका नेता हटाउन सक्ने प्रावधानले राष्ट्रपतिभित्र आन्तरिक तिक्तताको संशय, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक कामने, शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पीड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: ताजा खबरमा अब रासोपाको विधानमा संसदीय दलका नेता हटाउन सक्ने प्रावधानको प्रसंग। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपामा सभापतिको निर्देशन नमाने संसदीय दलको नेता पदमुक्त हुन सक्ने व्यवस्था चर्चाको विषय बनेको छ। महाधिवेशनबाट पारित विधानपछि संशोधन मार्फत यो प्रावधान थपिएको दावी गर्दै यसको आलोचना भइरहेको छ। राजनीतिक दलमा अनुशासन आवश्यक भए पनि यस्ता व्यवस्थाले आन्तरिक लोकतन्त्र, बहस र फरक मतको सम्मान कमजोर पार्ने जोखिम हुने राजनीतिक विश्लेषकहरू बताउँछन्। के रासोपाले संसदीय दलको नेता हटाउने उद्देश्यले विधान संशोधन गरेको हो? हामीले यस विषयमा रासोपा नेता गणेश पराजुलीसँग कुराकानी गरेका छौं।
6: विधान निर्माण गर्दै गर्दा विधि सम्मत रूपमा नेपालको राजनीतिक दल सम्बन्धी ऐनलाई मानेर राजनीतिक दलहरूले विधान बनाउँछन्। सोही प्रक्रिया अन्तर्गत राष्ट्रपतिले पनि आफ्नो विधान बनाएको हो। विधानमा सिर्फ संसदीय दलको नेताको बर्खास्ती अथवा पद कसरी सकिन्छ भन्ने विषय मात्र होइन, कसरी इलिजिबल हुन्छ, संसदीय दलको नेता कसरी बन्ने भन्ने प्रक्रिया पनि सबै कुरा त्यसमा लेखिएको छ। त्यसै गरी सिर्फ संसदीय दलको नेताको मात्र कुरा गरिएको छैन, त्यसमा सभापति बन्नको लागि प्यारामिटर हुन्, सभापतिको पद कसरी सकिन्छ, उपसभापति, अन्य पदाधिकारी, संसदको उपनेताकै यी विषय सबै विषयमा त्यहाँ विधानमा लेखिएको कुरा हो पहिलो कुरा। र यो चाहिँ विशेष गरी एउटा व्यक्तिसँग जोडेर अथवा एउटा प्रक्रियासँग जोडेर अनि त्यसै सभापतिले भन्ने बित्तिकै कसलाई हटाउने भन्ने कुरा जसरी अहिले व्याख्या गरिएको छ, जसरी हल्लाखी गरिएको छ, त्यस्तो कुरा हुँदै होइन यो पहिलो कुरा। अनि दोस्रो कुरा चाहिँ यहाँ महाधिवेशनमा पारित गरिसकेपछि संशोधन गरियो भन्ने अफ गरियो भन्नु जसरी अफवा फैलाइएको छ, यो नै सबैभन्दा पहिला त झुटो अफवा भयो। महाधिवेशनको बन्द सत्रबाट पारित गरिसकेपछि संशोधन गरिएको भनेको एउटै मात्र कुरा के हो भने सभापतिले आफ्नो राजनीतिक प्रतिवेदनमा प्रस्तुत गर्नुभएको संवैधानिक समाजवादकोलाई प्रतिस्थापन गरेर सामाजिक लोकतन्त्र भन्ने विषय जसरी जुन कुरा उहाँले राख्नुभयो त्यो कुरालाई चाहिँ विधानमा जहाँ जहाँ आवश्यक छ त्यहाँ त्यहाँ संशोधन गरिएको, त्यो बाहेक अरू कुनै पनि कुरा त्यसरी संशोधन गरिएको होइन। त्यसकारण यो पहिले भएको कुरालाई अहिले अपराध रूपमा फैलाइएको छ र यहाँ भने जस्तो सभापतिले निर्देशन नमानेकै कारणले हटाइजाने भन्ने खालको कुरा त यो विधि सम्मत पनि होइन र विधानले त्यसो भनेको पनि होइन।
1: भनेपछि तपाईँले अहिले भन्दै गरेको विषय र अहिले बाहिर आइरहेको विषय चाहिँ यो पहिले नै विधानमा थियो?
6: एकदमै विधान बन्दै गर्दाखेरि भएका तयार गरेका कुराहरू हुन् यी सबै।
1: जस्तो अब अहिले राष्ट्रपालले जसरी विधानमै यो विषय उल्लेख गर्दै गर्दाखेरि अन्य राजनैतिक दलहरूको पनि हेर्यो भने यो सभापतिको निर्देशन या सभापतिले भनेका कुरा मान्ने विषय त सभापतिको आफ्नो भनाइ त सर्वोपरि नै होला, होइन सबैले मान्नै पर्छ भने विधानमै राख्नुपर्ने अवस्था यहाँले कसरी देख्नुभयो खासमा चाहिँ?
6: होइन यो यसो मैले यो कन्टेन्ट यो नै सही छ कि छैन भन्ने कुरा चाहिँ अर्को बाटो भयो। मैले केलाई चाहिँ इन्डिकेट गरेँ भने विधान निर्माण प्रक्रियामा सबै पद सभापतिको पदको अन्त्य कसरी हुन्छ, उपसभापति कसरी हुन्छ, संसद दलको नेताको कसरी हुन्छ, महामन्त्री कसरी हुन्छ भन्ने कुरा सबै कुरा लेखिरहेको छ। सोही कुरा सबैमा लेखिराखेकै छ, विधानमा सबै लेखिएको छ। त्यसकारण यो नौलो कुरा एकदमै सिर्फ संसद दलको नेताको विषय मात्र गरिएको निर्णय होइन, विधान निर्माण गर्दै गर्दा त्यो विधि सम्मत रूपमा निर्माण गरिएको भन्ने कुरा मैले एउटा कुरा भने। अर्को कुरा चाहिँ यो महाधिवेशनबाट पारित भइसकेपछि अनि संशोधन गरिएको भन्ने कुरा जुन अफवा फैलाएको छ त्यो चाहिँ मैले त्यो पनि अफवा हो र त्यो होइन भन्ने कुरा पनि मैले भने। यी दुईटा कुरा चाहिँ तपाईँले सोधेका प्रश्नका जवाफमा मैले भने।
1: राष्ट्रपा नेता गणेश पराजुलीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
0: तराईमा बढ़दो गर्मी, विराटनगरमा गर्मीबाट जोगाउन स्थानीय सरकारद्वारा कुलिङ प्रणाली जडान, बागलुङमा सिंचाई कुलो बनेपछि बाँझो जग्गा हराभरा हुँदै,
1: सरकारलाई अध्यादेश पारित गराउन समय सीमाको दबाव, 4 अध्यादेश निष्क्रिय हुँदै मुख्य सचिव नियुक्तिमा वरियता ओझेलमा, गत जेठ 17 गते संसदमा भएको घम्सा घम्सीमा सांसदमाथिको कार्यवाही गर्ने नगर्ने सभामुखमा निहित,
0: गण्डकी प्रदेशमा एचआईभी संक्रमण बढ़दो, सचेतनाका कार्यक्रम बढ़ाई बीपी राजमार्ग पुननिर्माणको काम तीव्र, निजी क्षेत्रसँग प्रधानमन्त्री निरन्तर संवादमा, आज निर्माण व्यवसायीसँग छलफल हुने,
1: इरानसँगको युद्धविराम सम्झौता सकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणा, बढ़दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, युक्रेनलाई स्वदेशमै क्षेपास्त्र उत्पादन गर्न अनुमति दिइने,
0: र नेपाली फुटबल प्रशिक्षक एरेनाको राजीनामा, काम गर्न नपाएकोमा दुःख व्यक्त, अर्जेन्टिना फुटबल संघ एफबीआईको प्रारम्भिक अनुसन्धानमा।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकुली .com मा राजेश मानन्द राजमानले बनाउनु भएको लिएका छौं। यहाँ राष्ट्रपाप्रति इंकित गर्न खोजिएको छ कार्टुनमा, विशेष गरी अहिले सरकारले सुकुम्बासीको समस्या र सुकुम्बासीका कुराहरू बुझ्न नसकेको भन्दै आलोचना भइरहेका बेलामा दुईजना व्यक्ति बीचमा कुराकानी भइरहेको छ। माथि यस्तो लेखिएको छ, आफ्नै सांसदको त चित्त बुझाउन सकेका छैन, सुकुम्बासीको त के कुरा गराई भर।
0: अस्त प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
2: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
3: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
4: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
0: कार्यक्रम साझा आवाज,
2: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
6: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
7: प्रोपाइटर मधुमाया जीजी पढे होइन प्रोपाइटर बनेको छु, हेर्नु त घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
2: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
3: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
0: कार्यक्रम साझा आवाज। मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न, जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थलो कार्यक्रम हेलो मौसम।
8: जुनसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो IVR नम्बर 01-5268-646 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौ।
0: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो मौसम।
9: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि।
0: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि, मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
9: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
0: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।

0: It's 7 a.m.
1: अहिले बिहानको 7 बजेको छ।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो हृदयलाई पूर्ण रूपले तयारी गरिकन आउनु भएको छ भनेर। र हामी यस कार्यक्रमबाट हरेक दिन र हरेक समय नयाँ कुराहरू सिक्दैछौ र हाम्रो व्यवहारिकतामा हामी लागू गर्दैछौ भन्ने म आशा राख्दै आजको हाम्रो यो कार्यक्रमलाई हामी शुरू गरौं। दाई, अघिल्लो अध्ययनमा हामीले भजन संग्रह 9 देखि 11 चाहिँ पाठ गर्यौं र हामीले त्यहाँ पायौं कि परमेश्वरको न्याय, उहाँको सुरक्षा र कठिन परिस्थितिमा पनि उहाँमाथि भरोसा राख्नुपर्ने विषयहरूमा चाहिँ हामीले अघिल्लो अध्ययनमा हेर्यौं र आजको अध्ययनमा भने हामी भजन संग्रहको यस पुस्तकबाट चाहिँ कुन चाहिँ खण्डबाट र के कुराहरू चाहिँ सिक्नेछौ
2: भाइ? आज हामी भजन संग्रहको पुस्तक 12, 13 र 14 भएका खण्डहरूलाई हेर्नेछौ। दाउदले संसारमा बढ्दै गएको पाप, मानिसहरूको छलपूर्ण व्यवहार, कठिन परिस्थितिमा परमेश्वरलाई पुकार गर्ने विश्वास र मानिसहरूको पापपूर्ण अवस्थाको बारेमा बताएका छन्। साथै यी भजनहरूले परमेश्वरको वचनको शुद्धता र उहाँद्वारा आउने उद्धारको आशालाई पनि यो अध्ययनको यात्रामा हामी देख्नेछौ।
1: भनेपछि दाई, यसको अर्थ आजको समाजमा पनि यी भजन खण्डहरू चाहिँ अत्यन्तै सान्दर्भिक देखिन्छन्।
2: अवश्य पनि भाइ, मानिसहरूको स्वभाव र संसारका समस्याहरू परिवर्तन भए जस्तो देखिए पनि परमेश्वरको सत्य र उहाँको उद्धारको योजना आज पनि उस्तै छ।
1: अब म बुझ्दैछु दाई, हामीले जुन यो अध्ययनहरू गर्दैछौ यो अध्ययनले हामीलाई आजको समयमा पनि झूट, छल र स्वार्थ धेरै देखिन्छन् भन्ने कुरा चाहिँ हामी देख्न पाउँदैछौ र यस्तो अवस्थामा चाहिँ परमेश्वरको वचनमाथि भरोसा गर्नु कति महत्वपूर्ण रहेछ भन्ने कुरा पनि यो अध्ययनले हामीलाई सिकाउँदैछ।
2: अवश्य पनि भाइ, तपाईँले एकदमै ठिक कुरा गर्नुभयो। मानिसका शब्दहरू परिवर्तन हुन सक्छन् तर परमेश्वरको वचन कहिले परिवर्तन हुँदैन। यी सत्यताहरूलाई जान्नको लागि हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकलाई अध्ययन गर्न आउनुहोस्। हृदयका तयारीका साथमा यो अध्ययनको यात्रामा प्रवेश गरौं।
3: मित्र, प्रभु येशू ख्रीष्टको मधुर उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। मित्र, आशा गर्दछु तपाईँ सबैले यो बाइबल अध्ययन कार्यक्रमबाट धेरै धेरै आत्मिक लाभहरू उठाइरहनु भएको छ। म तपाईँ सबैलाई यही विन्ती गर्दछु कि निरन्तर यस बाइबल अध्ययनमा भाग लिनुहोला र प्रभु तपाईँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रमद्वारा धेरै धेरै आत्मिक आशिष दिनुहुनेछ। मित्र, वचन अध्ययनको क्रममा आज हामी भजन 12 अध्यायदेखि 14 अध्यायबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ 12 अध्यायबाट अनि जुनको मुख्य विषय हो महाक्लेशको समयमा अधर्मीहरूको बीचमा धर्मी। अगमबाड़ी रूपमा यो भजन 12 अध्याय अगाडिका भजन जस्तै छन्। यसले महाक्लेशको दिनहरूको अन्तिम परिपूर्णताको संकेत गर्दछ जुन इसरायलको ईश्वरीय बाँकी भक्तजनहरूमाथि साथै ईश्वरीय भक्त अन्य जातिहरूमा त्यस दिनमा आउनेछ। शुरूको पदहरूमा हामी ती दिनहरूमा सत्य धर्म त्याग यानी विश्वास त्याग अपोस्टेसीको वर्णनको पाउँदछौ। मित्र, इसरायलमा साथै कलिसियामा पनि सत्य विश्वास त्याग हुँदछ। भजन संग्रह 12 अध्याय 1 पदमा भनिएको छ, हे परमप्रभु सहायता गर्नुहोस् किनभने भक्त एउटै पनि बाँकी रहेन किनकि मानिस लोभ भएका छन्। मित्र, आज एलियाको जस्तो मनोवृत्तिको विकास गर्न सजिलो छ यो भन्दै कि म मात्र एक्लै छोडिएको छु, म मात्र परमेश्वरको निम्ति खड़ा भइरहेको छु। आज धेरै मानिसहरू त्यस किसिमको मनोवृत्तिको विकास गर्दछन्। यो सही कुरा होइन, तर यस्तो महसुस हुन सक्छ जब तपाई हरेक क्षेत्रमा अईश्वरीय अधार्मिकता देख्नुहुन्छ त्यो स्वाभाविक हो। अनि 2 पदमा भनिएको छ, तिनीहरू हरेकले आफ्नो छिमेकीसँग झुटा कुरा गर्दछन्। खुसा मधि ओठ र कालो मनले तिनीहरू कुरा गर्दछन्। मित्र, यो दिन हो ख्रिस्टियनहरू सत्य बोल्न आवश्यक छ। यसको मतलब हामीले कुनै मानिसको सामने उसलाई एउटा कुरा भन्ने अनि उसको कण्डो पछाडि चाहिँ अर्को कुरा भन्नु हुँदैन। यो चाहिँ दुई मुख्य कुरा हो, दुई ओठे। हामीले सधैँ सत्यको बोल्न आवश्यक छ र बोल्नुपर्छ। पद 3 र 4 भनिएको छ, सबै खुसा मधि गर्ने ओठलाई र ठूला ठूला कुरा गर्ने जिब्रोलाई परमप्रभुले काटिदिनुहुनेछ। तिनीहरूले भनेका छन्, हाम्रा जिब्रोले हामी प्रबल हुनेछौ, हाम्रा ओठ हाम्रै हुन्, हाम्रा परमप्रभु को हो र? भजनकार यो भजनमा घमण्डीको पीछा गर्छन्। तिनीहरू भन्छन्, हामी त्यही कुरा भन्नेछौ बोल्नेछौ जुन हामी चाहन्छौ मन पराउँछौ। हामी मण्डलीमा त्यो सत्य विश्वास त्याग अपोस्टसी देख्दछौ जुन यस्तो खालको घमण्ड अहंकारद्वारा प्रसिद्ध छ। यहुदाले आउन गइरहेको सत्य विश्वास त्याग अपोस्टसीको बारेमा अगमबाडी गरे। यहुदा पद 16 भनिएको छ, फतफताउनेहरू, आफ्नै भाग्यलाई दोष लगाउनेहरू, आफ्ना कुइच्छा अनुसार हिँड्नेहरू, तिनका मुखले अति दिमागी कुरा बोल्छन्, लाभको खातिर मानिसको पक्षबाट गर्नेहरू यिनै हुन्। लाभको खातिर मानिसको पक्षपात गर्नेहरू यिनै हुन्। अर्को शब्दमा सत्य विश्वास त्यागमा हुने ती मानिसहरू झुट्टाहरूको झुनहरू हुन्। अहिले हामी परमेश्वरका मानिसहरूको देख्नेछौ। 5 पदमा भनिएको छ, परमप्रभु भन्नुहुन्छ, नम्रहरू माथिको थिचोमिचो र दरिद्रहरूको लाभो सुस्खेरहरूको कारण अब म उठ्नेछु। त्यसले तिर्सना गरेब मजिम म त्यसलाई सुरक्षित राख्नेछु। परमेश्वर भन्नुहुन्छ, त्यसले तिर्सना गरेब मजिम म त्यसलाई सुरक्षित राख्नेछु। अर्को शब्दमा उहाँ भन्नुहुन्छ, म उसलाई पहाड़का चट्टानहरूमा छेपाउनेछु। अनि 6 पदमा भनिएको छ, परमप्रभुका वचनहरू पवित्र छन्, माटोमाथि भट्टीमा खारेको चाँदी जस्तै। अहिले दुष्टहरू अधर्मीहरू घमण्ड गर्दछन् र बकवासको कुरा बक्दछन्। त्यसले भनेको कुरामा तपाईँ विश्वास गर्न सक्नुहुन्न, तर परमेश्वरको वचन पवित्र छ। त्यो नै एक कारण हो हामीले परमेश्वरको वचनमा धेरै समय बिताउनुपर्छ। यो किल्ला गण हो जुनमा परमेश्वर हामीलाई राख्न चाहनुहुन्छ। 7 र 8 पदमा भनिएको छ, हे परमप्रभु, तपाईँले तिनीहरूलाई रक्षा गर्नुहुनेछ, यस पुस्तादेखि सधैँभरि तपाईँले तिनीहरूलाई जोगाएर राख्नुहुनेछ। मानिसका सन्तानहरूमा निजपनाको बढ़ी बढ़ाउ हुँदा दुष्टहरू चारैतिर डुल्छन्। तपाईँ र म त्यस्तो किसिमको दिनमा रहेका छौं अनि यो विशेष गरेर महाक्लेश अवधिको समयमा सत्य हुनेछ। अगम वक्ता यसैयाले भनेका कुरालाई सुन्नुहोस्। यसैया 66 अध्याय 5 पदमा भन्छन्, तिमीहरू जो परमप्रभुका वचनमा कामदछौ उहाँको वचन सुन, तिमीहरूका दाजुभाइहरू जसले तिमीहरूलाई घिन गरे, जसले तिमीहरूलाई मेरो नाउँको खातिर बहिष्कार गरे, तिनीहरूले यसो भनेका छन्, परमप्रभुको महिमा होस् र हामी तिनीहरूको आनन्द हेरौं, तर तिनीहरू नै लज्जित हुनेछन्। यो सुन्दर तस्विर हामीलाई दिइएको छ जुनले म सोच्दछु कि युगको अन्त्यमा यरुसलेममा मन्दिर पूजाको वर्णन गर्दछ। प्रभु येशूले आफ्ना दिनमा भन्नुभयो जब शत्रुहरू उहाँलाई गिरफ्तार गर्न आए, लुका 25 अध्यायको 53 पदमा, तर अब तिमीहरूको बेला र अन्धकारको शक्ति यही हो। हामी त्यस्तो समयमा भएर जानेछौ, शत्रुहरूले हामीमाथि थिचोमिचो गर्दछन्, तर परमेश्वरले आफ्ना जनहरूमाथि त्यस्तो कुनै कुरा घट्न दिनुहुने छैन जबसम्म यसले तिनीहरूको जीवनमा र हृदयहरूमा केही उचित उद्देश्यको काम पूरा गर्दैन। यसपछि अध्याय 13 लागौं। यहाँ हामी देख्छौं दाउदको निराशजनक दुर्दशा। यो एक प्रकारले भजनहरूको पुस्तकको दुखी खण्ड हो। जसरी हामीले भनिसकेका छौं कि भजन 9 अध्यायदेखि भजन 15 अध्यायसम्मले कष्टको समयसँग व्यवहार गर्दछ जुन आइरहेको छ। अनि त्यो आउने कष्टहरूको समय चाहिँ महाक्लेश हो। त्यो विशाल परीक्षाको जाँचको समय हुनेछ। दाउदले यो भजन उसको आफ्नै कष्टकर अनुभवबाट लेखेका हुन्, तर यससँग समकालीन अर्थ पनि छ, साथै यससँग अगमबाडी वा कालक्रमिक अर्थ छ, जुन पृथ्वीबाट मण्डली हटाएपछि आखिरी समयहरूसम्म ढाक्दछ। यो भजन लेख्दा दाउदलाई सम्भवत राजा सौलद्वारा मार्नलाई पीछा गरिँदै थिए। सम्भवत यस समयमा दाउद अदुलामको ओडारमा छिपिरहेका थिए, जब पलिस्तीहरू उसलाई पक्रन मिलेर काम गरिरहेका थिए। दिन प्रतिदिन उसले आफैलाई दयनीय परिस्थितिमा पाए। शरीरको शिथिलता र थकावटमा र मनको र हृदयको खिन्नतामा परमेश्वर कहाँ आफ्नो चित्कार छोड्छन्। भजन संग्रह 13:1 भन्छन्, कहिलेसम्म हे परम प्रभु तपाईँले सधैँभरि मलाई बिर्सनु होला? तपाईँले आफ्ना मुहार मसँग कहिलेसम्म लुकाइरहनु होला? दाउद यहाँ अति नै निराशवादी सुनाइ पर्दछन्। उसलाई लाग्दछ कि परमेश्वरले उसलाई त्याग्नुभयो, उनी एक्लै कष्टहरूमा छन्। अनि 2 भन्छन्, दिनभरि मेरो हृदयमा शोक बोकिरहेर कहिलेसम्म म मेरो आत्मामा चिन्ता लिइरहौं? कहिलेसम्म मेरा शत्रुहरू ममाथि प्रबल भइरहने छन्? कहिलेसम्म मेरो शत्रुहरू ममाथि प्रबल भइरहने छन्? दाउद सोधिरहेका छन्, कहिलेसम्म यो निरन्तर जारी रहनेछ? यस समयमा दाउद अति नै धेरै थकित मानिस छन्। उनी परमेश्वर कहाँ प्रार्थनामा फर्कन्छन्। यो नै उसको जीवनको साधन शक्ति आश्रय शरण स्थान हो। अनि 3 भनिएको छ, हे परम प्रभु मेरा परमेश्वर, विचार गरेर मलाई जवाब दिनुहोस्, मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु। दाउद मृत्युको जोखिममा थिए जब उसले यो भजन लेखेथे। उनी सुत्न जान डराउँथे यो विचार गर्दै कि कतै उसको शत्रुले उसलाई कुनै पनि समय मार्नेछन्। तैपनि उसलाई अधिक भन्दा अधिक आरामको आवश्यक थियो, त्यसकारण उसले परमेश्वरलाई सुरक्षाको निम्ति प्रार्थना गरे। भन्छन्, नत्र त मेरो शत्रुले भन्नेछ त्यसमाथि म प्रबल भएको छु, नत्र त म डगमगाउँदा मेरा विरोधीहरू रमाउनेछन्। अनि दाउद यो चाहँदैनन्। 5 भन्छन्, तर मैले त तपाईँको करूणामा भरोसा गरेको छु, तपाईँले गर्नुहुने उद्धारमा मेरो हृदय रमाउनेछ। दाउले सोचेन कि आफ्नो दुर्दशाबाट आफ्नै शक्ति सामर्थ्य र प्रयत्नद्वारा मुक्त हुन सक्थे। निश्चय नै उसले पूर्व सावधानीको त लिए, तर उसले जान्दथे कि केवल परमेश्वरले मात्र उसलाई छुटकारा दिन र बचाउन सक्नुहुन्थ्यो। केवल परमेश्वर मात्र उसको जीवनको समाधान हो, उनको जीवनको समस्याको समाधान हो। परमेश्वर मात्र उसको आशा हो, उसको चट्टान हो, उसको गण हो, उसको उद्धार हो। अनि आगे 6 भनिएको छ, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मेरो मित्र, तपाईँ अहिले कहाँ नै किन नहुनुहोस्, वा तपाईँ कुनै किन नहुनुहोस्, वा तपाईँ जस्तो सुकै अवस्थामा नै किन नहुनुहोस्, तपाईँ अझै परमेश्वरको स्तुति प्रशंसा गर्न सक्नुहुन्छ। तपाईँ पाउल र बर्नबासको जीवनमा यो देख्न सक्नुहुन्छ। जब तिनीहरू रोमी जेलमा थिए, तिनीहरू आधा रातमा परमेश्वरको स्तुति प्रशंसा गरिरहेका थिए। हबक्कूकले भन्न सके, हबक्कूक 2:17-19, चाहे निभाराको रूखमा फूल नफलोस्, दाकको बोटमा फल नफलोस्, चाहे भद्राक्षको रूखमा फल नलागोस्, औ खेतले अन्न नउब्जाओस्, खोरमा भेडा बाख्राहरू नष्ट भए पनि, गोठमा गाई वस्तु रहेन भने पनि, म परमप्रभुमा रमहाट गर्नेछु, मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु। परमप्रभु मेरो परमेश्वर मेरो बल हुनुहुन्छ। यहाँ भन्छन्, उहाँले मलाई प्रशस्तसँग दिनुभएको हुनाले परमप्रभुको म स्तुति गर्नेछु। मित्र, यो भजनमा हामीले दाउदको कष्टदायक दुर्दशाको देखेका छौं, जुनले महाक्लेशमा परमेश्वरका मानिसको दुर्दशाको पनि तस्विर दिन्छ। यसपछि भजन 14:13 पनि बढ़ौं। यो 14 अध्यायमा देख्नेछौ आखिर दिनमा भ्रष्टता जो नास्तिकता गन्दा

दुःखको हिब्रू शब्द हो नाबाल। नाबाल यसले तपाईँको कानमा घण्टी बजाइरहेको होला, किनभने त्यहाँ नाबाल नभएका एक व्यक्ति थिए जसले अति नै सुन्दरी अबिगेल भन्ने स्त्रीसँग विवाह गरेका थिए। उसको कथा हामी पहिलो सामुएल 25 अध्यायमा भनिएको पाउँछौ। उसको नाउँले निश्चय नै उसलाई बिल्कुल ठिक रूपमा चरित्र चित्रण गर्दथ्यो। उसले मूर्खता देखाएथे। अनि नाबाल शब्दलाई अनुवाद गर्दा यसको अर्थ हुन्छ साधारण, सिल्ली, चोट्टा, मूर्ख र पागल मानिस। मसँग एकजना अति नै बुद्धिमान मित्र छ जो नास्तिकहरूसँग व्यवहार गर्ने काममा अति नै सफल व्यक्ति हुन्। उनी एक दिन मानिसका एक समूहका बीचमा थिए र एकजना नास्तिकले एकासी उसलाई सोधे कि म विश्वास गर्दिन कि परमेश्वर छ, मानिससँग आत्मा छैन, जब ऊ मर्छ ऊ कुकुर जस्तै मर्छ। यो मानिस यसरी निरन्तर पागली जस्तै बगबग गर्दै फलाखे। मेरो मित्रले त्यो समूहका मानिसहरू तितरबितर नभइन्जेलसम्म चुप बसिरहे, पर्खिरहे। त्यसपछि त्यस नास्तिक व्यक्ति कहाँ गए। मेरो साथीले भने, म बुझ्दछु, सम्झन्दछु, र तिमीले पनि भन्यौ कि तिमी नास्तिक हौ। यो कुरा सुनेर त्यस मानिसले तुरन्तै आफ्नो अर्को तर्क लिएर आफ्नो भनाइलाई जारी राखे कि त्यहाँ परमेश्वर छँदै छैन, परमेश्वरमा विश्वास गर्ने काम मूर्खता हो, पागलपन हो। मेरो मित्रले भने, म तिमीलाई एउटा प्रश्न सोध्न चाहन्छु। बाइबलले भन्दछ कि मूर्खले पो आफ्नो मनमा भनेको छ ईश्वर छैन। मूर्ख शब्दको अर्थ हो पागल। जब तिमीले त्यस मानिसहरूको समूहमा परमेश्वरको बारेमा बोल्दा त्यहाँ जुन कुरा बोल्यौ त्यसमा इमानदारी थिएनौ, इमानदारीपूर्वक बोलिरहेका थिएनौ। तिमी खालि त्यस भीड समूहको फाइदाको निम्ति बोलिरहेका थियौ या तिमी मूर्ख वा पागल मानिस छौ? म जान्न चाहन्छु तिमी कुन चाहिँ एउटा हो। त्यो मानिस फनक्क फर्केर त्यहाँबाट आफ्नो बाटो लागे। आज यो ब्रह्माण्ड विश्वको बारेमा थाहा पाएर केवल पागल मानिसले मात्र भन्छ कि परमेश्वर छैन। जब हामी यो संसारलाई हेर्दछौ र यहाँको यावत थोकलाई हेर्दछौ त यसले आपसी आप यो विश्वको सृष्टिकर्ता छ भन्ने कुराको बताउँछ, प्रकट गर्दछ। कुनै चीज आपसी आप अस्तित्वमा आउँदैन। यदि कुनै व्यक्ति इमानदारी व्यक्ति छ भने उसले कहिले पनि परमेश्वरको अस्तित्वको इन्कार गर्दैन। यदि संसारमा कुनै चीज छ भने त्यसको बनाउने कोही एकजना छ। अमित्र, मूर्खले आफ्नो मनमा भनेको छ परमेश्वर छैन, र अहिले मूर्ख दृश्यमा प्रकट हुन आरम्भ गर्दछ। हामीले पहिले नै त्यसको भजन 10:4 झलकको देखिसकेका छौं जब हामीले पढ्यौं, परमेश्वर हुँदै हुनुहुन्न भन्ने त्यसको विचार छ। उसले मानव भ्रष्टताको अति नै गहिराईको प्रदर्शन गर्दछ। त्यहाँ धेरै पीएचडी प्रोफेसरहरू छन् जो आज युनिभर्सिटीहरूमा पढाउँछन्, अनि तिनीहरूमध्ये धेरैजना नास्तिकहरू छन्। म यो अति नै होसियारपूर्वक भन्न चाहन्छु कि मानव भ्रष्टतामा सबभन्दा निचमा मानिस डुब्न सक्ने कुरा नै नास्तिक बन्नु हो। त्यही नै परमेश्वरको वचनले भन्छ। परमेश्वर छैन भनी यदि तपाईँ विश्वास गर्नुहुन्छ भने तपाईँ एक किसिमको पागल मानिस, भ्रान्तिभङ्ग व्यक्ति हुनुहुन्छ। तपाईँसँग खास वास्तविक ज्ञान, बोध, चेतना छैन। धेरै शिक्षा, डिग्री प्राप्त गर्ने काम काफी पर्याप्त छैन। म एकजना पीएचडी व्यक्तिसँग सिकाउने गर्थे। उससँग वर्षा हुँदा कसरी जोगिनु पर्दछ भन्ने कुरामा पर्याप्त बोध थिएन। एक दिन म उससँग टेनिस खेलिरहेको थिएँ। वर्षा शुरू भयो। उसले म कहाँ हेरेर भने, अब हामी के गरौं? उसले वास्तवमा अतालिएर यताउता हेर्दै मलाई जानकारीको निम्ति सोधिरहेका थिए। अब जब वर्षा खनिन थाल्छ तब एक चेतनाशील ज्ञानी मानिसले के गर्दछ? मैले उसलाई भने, मलाई लाग्छ हामी वर्षाबाट बाहिर भाग्नुपर्छ र कहीं कतै ओत लाग्नुपर्छ। अरू त के, मलाई यो कुरा थाहा थियो तर उसले यो कुरा जानेको देखिन्नथ्यो।

0: भन्नुभयो, विद्या शिक्षा सम्बन्धी डिग्रीले मानिसको बुद्धिको ज्ञानको प्रमाण गर्दैन। तिनीहरू भ्रष्ट भएका छन्। तिनीहरूले अशुद्ध कामहरू, घिन लाग्दा कामहरू गरेका छन्। असल गर्ने कोही छैन भनेर यहाँ भजनकार भन्दछन्। म विश्वास गर्दछु तपाईँ यो कुरा पत्ता लगाउनुहुनेछ कि प्राय गरी नास्तिकहरू अति नै ठूलो ठूलो भयानक पापीहरू हुन्छन्। घिनलाग्दो काम, अनैतिकता सामान्य गरी तिनीहरूको एक विशेषता हो। अनि आगे दुई पदमा भनिएको छ, बुद्धिमानी साथ काम गर्ने कोही छ कि, परमेश्वरलाई खोज्ने कोही छ कि भनेर हेर्नलाई परमप्रभुले स्वर्गीयबाट मानिसका सन्तानलाई हेर्नुभयो। तर उहाँले के पाउनुभयो? पद तीनमा भनिएको छ, तिनीहरू सबै एकातिर लागेका छन्, तिनीहरू जम्मै एकैचोटि फोहोरी भएका छन्, असल गर्ने कोही पनि छैन, अहँ एउटै पनि छैन। पाउले यो पद रोमी तीन अध्यायको बाह्र पदमा उद्धृत गर्छन्। भन्छन्, ती सबका सब एकातिर लागेका छन्, ती बिल्कुल रद्दी भइहाले, असल गर्ने कोही छैन, अहँ एउटै पनि छैन। पाउल केवल नास्तिकहरूको बारेमा मात्र यहाँ कुरा गरिरहेका छैनन्, उनी हरेकको बारेमा, प्रत्येक मानव जातिको बारेमा बोलिरहेका छन्। यो तपाईँ र मेरो तस्विर हो। म नास्तिक होइन र म कल्पना गर्दिन कि तपाईँ पनि नास्तिक हुनुहुन्छ भनेर, तर हामी सबै पापीहरू हौ, हामी असल गर्दैनौ, मानिसको स्थिति भ्रष्ट हो। र पहिला तीन पदहरूले हामीलाई त्यस गहिराईको बताउँछ जुनतिर मानिस जान सक्छ। त्यसपछि हामी देख्छौं परमेश्वरको मानिसको विरूद्ध शत्रुता, परमेश्वरको मानिसको विरूद्ध शत्रुता। तिनीहरू परमेश्वरको विरूद्धमा मात्र छैनन्, तर तिनीहरू परमेश्वरका मानिसहरूको विरूद्धमा पनि छन्। चार पदमा भनिएको छ, के अधर्म काम गर्नेहरू सबैको ज्ञान छैन, जसले मेरा मानिसहरूलाई रोटी झै खाइहाल्दछन् र परमप्रभुमा पुकार गर्दैनन्। अनि यो प्रभुले पनि भन्नुभएको छ कि सधैँ विश्वासीहरूले सतावटको भोग्नेछ, कारण तिनीहरू उहाँका सन्तान हुन्, संसारले तिनीहरूलाई घृणा गर्दछन्। त्यसपछि हामी अन्तिममा देख्नेछौ उद्धारको निम्ति प्रार्थना, चाहना र लालसा। अहिले यहाँ विजयको नोट छ, सुन्नुहोस् पद सातमा भनिएको छ, आहा इसरायलको उद्धार सियोनबाट आएको भए त हुने थियो। जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ तब याकुब रमाउनेछ र इसरायल खुशी हुनेछ। यस पदले त्यस महिमित दिनको प्रत्याशातिर हेर्दछ जब सियोनबाट इसरायलको निम्ति उद्धार आउँदछ। त्यस दिनमा याकुब रमाउनेछ र इसरायल खुशी हुनेछ। तपाईँ यस पदको अबुझै गर्न सक्नुहुन्न। कुनै व्यक्ति जसले भन्छ कि परमेश्वरसँग इसरायलको निम्ति कुनै भावी उद्देश्य छैन, त्यसले यो कुराको स्वीकार गरिरहेको हुन्छ कि उसले भजनहरूको पुस्तकको बारेमा त्यति धेरै जान्दैन। उसले परमेश्वरको वचनमा अरू अनुच्छेदमा अति नै स्पष्ट रूपमा भनिएको कुरालाई कथनबाट बाँच्न कोशिश गर्न सक्ला, तर कसरी उसले भजनकारका हृदयको चित्कार र आनन्दको इन्कार गर्न सक्छ? जब परमेश्वरले भावी भविष्यमा आफ्नो राज्यको इसरायलसँग केन्द्रमा स्थापित गर्नुहुन्छ, प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन्।
1: आजको दिन पनि सधैँ झै एकदमै धेरै आशिषमय रह्यो र म आशा गर्दछु हाम्रो सम्पूर्ण श्रोताहरू यी अध्ययनहरूबाट आशिषित हुँदै हुनुहुन्छ भनेर। दाइ, हामीले हाम्रो जीवनमा आउने निराशाको बीचमा पनि विश्वास कायम राख्नुपर्छ भन्ने शिक्षा चाहिँ आजको भजन खण्डले चाहिँ हामीलाई दिएको छ।
2: हो त भाइ, दाउदले विश्वास योग्य मानिसहरू कम हुँदै गएको र झूट तथा छलकपट बढ्दै गएको अवस्था बारे परमेश्वरलाई पुकार गर्दछन्। तर त्यसैबीच उनले परमेश्वरका वचनहरू शुद्ध, सत्य र भरोसा योग्य छन् भन्ने घोषणा गर्दछन्। यो एक निराशाको समयमा पनि परमेश्वरमा भरोसा राख्नु कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई यो भजनको खण्डले देखाएको छ।
1: हजुर, साँच्चै नै दाई। अनि यो पनि सिकाएको छ कि विश्वास भनेको सबै कुरा राम्रो हुँदा मात्र होइन, कठिन परिस्थिति अथवा समयमा पनि परमेश्वरमाथि भरोसा गर्नु हो भन्ने कुरा चाहिँ आजको अध्ययनले सिकाएको छ।
2: हो त भाइ, दाउद कठिन परिस्थितिमा छन् र परमेश्वरलाई सोध्छन्, हे परमप्रभु कहिलेसम्म? तर भजनको अन्त्यमा उनले आफ्नो विश्वास गुमाउँदैनन्, बरु परमेश्वरको प्रेम र उद्धारमा आनन्दित हुने निर्णय गर्दछन्। यो कस्तो महान विश्वास छ।
1: हजुर, साँच्चै नै दाई। त्यसैले आदरणीय श्रोताहरू, यी सम्पूर्ण भजन खण्डहरूले चाहिँ हामीलाई बताउँदैछ कि हामी परमेश्वरमा कतिको विश्वास योग्य र विश्वासमा दरिलो छौं भन्ने कुरा यी प्रश्नहरू चाहिँ हामीलाई आज यी भजन खण्डहरूले चाहिँ सोधेको छ। र म विश्वास गर्दछु हामी हरेकको हृदयमा चाहिँ परमेश्वरले आजको खण्डबाट केही न केही बोल्नु भएको छ। र यी सम्पूर्ण कुराहरूको निम्ति हामीसँग सम्पर्क गर्नुहोस्, तपाईँका आशिषहरू हामीलाई बाँड्नुहोस्, किनकि तपाईँका आशिष र तपाईँका गवाईहरू हामी सुन्नको निम्ति एकदमै धेरै तत्पर र आतुर छौं।
2: हजुर, र आदरणीय श्रोताहरू, परमेश्वरमा भरोसा गर्दा पाइने आनन्द हामी अरू कोहीबाट पाउन सक्दैनौ। उहाँ नै हाम्रो साँचो आनन्द हुनुहुन्छ। त्यसैले समय छँदा नै यीशुको कृपा र उदारतालाई ग्रहण गर्नुहोस् र अन्तमा परमेश्वरले हामी हरेकलाई निराशामा शान्ति दिनुभएको होस्।
1: आजको दिनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौ र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौ र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने बाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797।

तपाईहरू मध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207097042097

0: जय नेपाल सर।
1: जय नेपाल।
2: आहा, कति मिठो सुन्दै गर्व लाग्ने शब्द। कसरी उत्पत्ति भयो सर? यसको ऐतिहासिक पृष्ठभूमिको बारेमा बताइदिनुहोस् न।
1: जय नेपाल शब्द अभिवादन हो।

नेपाल प्रहरीको स्थापना काल 2007 सालदेखि नै अभिवादनको रूपमा जय नेपाल प्रयोग हुँदै आइरहेको छ। नेपाल राष्ट्रको जय पुकार गर्ने राष्ट्रिय अभिवादन नै हो जय नेपाल।

0: Wait just a minute. We will return back.
1: खै जन्म दर्ता दिनुहोस् त.
2: जन्म दर्ता गरेको छैन नि म्याडम.
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: हो र, मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
6: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: हेलो
10: हेलो बहिनी, सन्चै छौ?
9: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
10: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
9: अनि हुलाकमा पो जानु?
10: हो नि, हुलाकमा जाऊ न।
9: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
10: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
9: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
10: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
9: ए, सहरमा मात्र होला नि?
10: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
9: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: இளம்பு பிரேக் டைம்.
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे अब चाहिँ के हुने हो?
6: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: इस्वाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि। हो र, होइन होला त्यस्तो त?
9: सोहिता तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
10: केही भएन मिस,
9: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
11: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
12: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
11: बालबालिकालाई

0: उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
3: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
2: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
3: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
6: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: Ladies and gentlemen, you are listening to Hillong FM 89.6 MHz.
13: 89.6 MHz.

Time check. It's 9 a.m. अहिले बिहानको 9 बजेको छ।

0: இளம்பு பிரேக் டைம்.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरू चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि, ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
4: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5167-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: लम्बु एफएम 89.6 मेगाहर्ज।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति साह्रै गाली गरेको
0: किन गराउँछ नि बुढा
1: फरिया चाहिँ मैले किनिदिएको लाएर आएको छु मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के हो के हो केही पनि होइन जानेर हिँड्न किन्नु

0: wait just a minute. We will return back.
1: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274
3: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक डिलक्स रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागर छु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-9860-982293 New Aruniko Hotel and Restaurant Private Limited Chautara Sagar Subari Nagar Palika 5 Sindhupanchu
4: Tapai aile Helambu FM 89.6 megahertz suni rahanu bhayeko cha

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेफी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
5: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
5: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
4: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।

0: wait just a minute. We'll return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भएको छ, कहाँ जानी होला?
2: ए बुहारी, त्यसको लागि फिर लिनै पर्दैन नि, सिन्धु पाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइज त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: ओइनी के पार ओइ मित्र, यो दुम्सले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
5: मित्र छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
6: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
5: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
4: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
5: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
7: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
8: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
7: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
9: 9849293027।
10: In the mix.
11: Hi, this is Britney Spears.
12: Hey, what up, this is Jay-Z.
13: This is Jennifer Lopez.
10: The mix.
14: 89.6 FM.

0: Time check. It's 11 a.m.
1: अहिले बिहानको 11 बजेको छ।

0: just a minute. We will return back.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिवाद्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे
2: हो
1: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर
1: हो अनि यो तीनै तहका सरकारका आआफ्नै विशेषता र अधिकार पनि छन् नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो अनि यो प्रवेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ समृद्धि
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा संविधानले एकै स्वरमा भन त
2: संघ

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: बा
3: हजुर बुहारी,
2: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
3: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पाट पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि। हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्राक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले। मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
5: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
4: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
5: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भार नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
4: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
5: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
4: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
5: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
4: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
5: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
4: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा, अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर, चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही

0: हजुर, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
1: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, म त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
7: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
7: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
7: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
5: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: Time check is 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

नमस्कार, मध्याह 12 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। मकवानपुरमा स्कूटर दुर्घटना हुँदा पैदल यात्री र चालक सहित दुईजनाको मृत्यु। प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुँदै। आज मध्यरातीबाट स्थानीय तहको आर्थिक कारोबार बन्द हुँदै बाल मन्दिरको रकम हिनामिना गरिएको आरोपमा तीनजना पक्राउ। आज देशभरका केही स्थानमा भारी वर्षा हुन सकिने सम्भावना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्र स्पेनसँगको सम्पूर्ण व्यापार तत्काल रोक्नका लागि निर्देशन। फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को भेट्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। मकवानपुरमा भएको स्कूटर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा त्यसका चालक स्कूटर चालक मकवानपुर जिल्ला हेटौडा महानगरपालिका उपमहानगरपालिका 10 आनन्द टोल निवासी काइस वर्षसागर स्याङतानको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका स्याङतानलाई अस्पतालमा पुर्याउनका साथ चिकित्सकले मृत घोषणा गरिएको हो। बुधबार दिउँसो तीव्र गतिमा गइरहेको बाप र 03-0-4-72-72 नम्बरको स्कूटर थाना भर्याङमा दुर्घटना भएको थियो। तीव्र गतिमा गइरहेको स्कूटर स्थानीय राजु नेपालीको घरको पिँढीमा ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ। ब्रेन ट्युमरको अपरेशन गरेका दासलाई पैदल हिँडिरहेका अवस्थामा हेटौडाको थाहा चोकबाट शीतल महल चोकतर्फ जाँदै गरेको बाप र 02-0-44-23-96 नम्बरको स्कूटरले ठक्कर दिएको थियो र ठक्कर दिँदा हेटौडा उपमहानगरपालिका 4 बस्ने 19 वर्षीय मनिष गौतमलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिएको छ। चौतारा सागा चोगडी नगरपालिकाले सहयोगापेक्षी सड़क आश्रित मानव मुक्त चौतारा सागा चोगडी नगरपालिका घोषणा अभियान अन्तर्गत चौताराबाट 4 जनाको उद्धार गरिएको छ। सहयोगापेक्षी सड़क आश्रित मानव मुक्त चौतारा सागा चोगडी नगरपालिका घोषणा अभियानलाई निरन्तरता दिँदै हिजो चौतारा बजार तथा आसपासका क्षेत्रबाट 4 जना सड़क आश्रित व्यक्तिहरूको उद्धार गरिएको छ। नगर उपप्रमुख सीता थापाको समन्वयमा मानव सेवा आश्रम भक्तपुर संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय संचारकर्मी र सहकर्मीहरूको सरकारवालाहरूको सक्रिय सहभागी रहेको थियो। नगरपालिकाले सड़क कष्टकर जीवन बिताइरहेका असहाय व्यवारिसी र मानसिक समस्याका कारण सड़कमा पुग्न बाध्य भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय उपचार तथा पुनर्स्थापनको उद्देश्यका साथ अभियान सञ्चालन गरिएको जानकारी दिएको छ। अभियान अन्तर्गत उद्धार गरिएका चारैजनालाई आवश्यक प्रारम्भिक अवस्था परीक्षणपछि मानव सेवा आश्रम भक्तपुरमा सुरक्षित रूपमा पठाएको छ। नगरपालिकाले आगामी दिनमा पनि सड़क मानव मुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। स्थानीय तह प्रशासन, सुरक्षा निकाय, संचार माध्यम र सामाजिक संस्थाहरूको संयुक्त प्रयासबाट यस अभियानलाई निरन्तरता दिँदै सड़कमा बस्न बाध्य भएका नागरिकहरूलाई सम्मानजनक जीवनतर्फ फर्काउन लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायले भोगिरहेका व्यावहारिक चुनौती र सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा आज निर्माण व्यवसायसँग छलफल गर्नुहुने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुने छलफलमा नेपाल निर्माण व्यवसाय महासंघ अध्यक्ष निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशको उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघको पूर्व अध्यक्ष एवं सल्लाहकार जयराम लामिछानी सहभागी हुनेछ। प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालको अनुसार छलफलका सरकार र निर्माण व्यवसाय बीचको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित हुने बताएको छ। महालेख नियन्त्रण कार्यालयले सबै 753 स्थानीय तहलाई आर्थिक वर्ष 2082-83 को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ। कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को उपनियम 1 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अघि नै भुक्तानी दिइ निकासो तथा खर्चको लेखा अदावती गरी भुक्तानी निकासो बन्द गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। यस अनुसार
स्थानीय तहहरूको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली अनुसार 25 गते अर्थात आज राति 12 बजेबाट बन्द हुने जनाएको छ। साथै सोही नियमावलीको नियम त्यसको उपनियम 7 बमोजिम त्यसपछिको अवधि अर्थात 2083 अनुसार 32 गते भने हिसाब मिलन गर्ने प्रयोजनका लागि मात्रै सीमित प्रकृतिका कारोबार गर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। कार्यालयको अनुसार 2083 असार 25 गतेसम्म भएका भुक्तानी कट भई दखिल हुन बाँकी रहेका अग्रिम आयकर मूल्य अभिवृद्धि कर पारिश्रमिक कर कर्मचारी सञ्चय कोष नागरिक लगानी कोष सर्वाधिक त्यसै गरी सर्वाधिक जीवन बीमा कोष योगदानमा आधारित निवृत्ति भरण कोष र कट्टी गरिएको धरोटी लगायतका सबै रकम बैंकमा अनिवार्य रूपमा जम्मा गर्नुपर्ने भएको छ। नक्सालस्थित नेपाल बाल संगठनको रकम हिनामिना गरिएको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि 3 जनालाई नियन्त्रणमा लिएको सीआईबीका 1 जना उच्च अधिकृतले बताएको छ। पक्राउ पर्नेमा 51 वर्ष राजेन्द्र कुमार श्रेष्ठ, 62 वर्ष ओम कृष्ण श्रेष्ठ र 54 वर्ष आशा श्रेष्ठ रहेका छन्। उच्च स्तरीय जाँचबुझ समिति 2077 को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाल मन्दिर कार्य समितिमा बसेर काम गरेका सदस्य र सचिव छन्। आरोपीहरूको बाल मन्दिरमा बाल बालिकालाई भरण पोषण र शिक्षा दीक्षाको लागि प्राप्त रकम हिनामिना गरेको आरोप छ। नक्साल स्थित नेपाल बाल संगठनको जग्गा सस्तो मूल्यमा 69-79 वर्षसम्मको लागि भाडामा दिएर लाभ लिएको कसुरमा प्रहरीले यसअघि अनुसन्धान गरेर मुद्दा चलाएको थियो। नेपाली बजारमा आज सुनको भाव घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि लगातार घटिरहेको सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव 2400 रूपियाँले घटेर तोलाको 2,84,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। सुन भावको तोलामा 2,77,187,100 रूपियाँ थियो र आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर आज 4,340 रूपियाँमा कारोबार भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाड़ी हिमाली र तराई क्षेत्रमा मेघ गर्जन चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको अनुसार दिउँसो देशका पहाड़ी तथा हिमाली भागका केही स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। कोशी बागमती त्यसै गरी लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा पनि चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति पनि देशको अधिकांश स्थानमा बदली रहने कोशी प्रदेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा लुम्बिनी कर्णाली र पश्चिम सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेका छन्। खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्र स्पेन संघको सम्पूर्ण व्यापार तत्काल रोक्न निर्देशन दिएपछि अमेरिका स्पेन सम्बन्ध नयाँ तनाव उत्तर चढ़ाव भएको छ। यो कदम रक्षा खर्च र इरान युद्ध सम्बन्धी मतभेदका कारण आएको हो। नेटो शिखर सम्मेलनका क्रममा टर्कीको अंकारामा बोल्दै ट्रम्पले स्पेनलाई कमजोर साझेदारको रूपमा आलोचना गर्दै अमेरिकी ट्रेजरी सचिव स्कट बेटन्सलाई स्पेन संघको व्यापार रोक्न प्रतिक्रिया अगाडि बढ़ाउन निर्देशन दिएको हो। अमेरिकी अधिकारीहरूको अनुसार सम्भावित प्रतिबन्धका लागि स्पेनी उत्पादनहरूको सूची तयार गर्ने काम शुरू गरिएको छ र इरान सम्बन्धी अमेरिकी सैन्य अभियानमा स्पेनले आफ्नो हवाई क्षेत्र र सैन्य सुधार प्रयोग गर्न अनुमति नदिएको विषयले पनि उनले विवादका कारण बताएका छन्। खबरमा अब खेल खबर। खेल खबरमा फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनलमा आज रात्रि फ्रान्स र मोरक्को आमने सामने हुँदैछ। लगातार 3 पटक फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स 2022 को सेमी फाइनलको हारको बदला लिने दाउमा रहेको मोरक्को बीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। फ्रान्स समूह चरणमा सबै खेल जित्दै क्वार्टर फाइनलमा पुगेको हो भने मोरक्कोले ब्राजिलसँगको बराबरी खेल्दै स्कटल्याण्डसँग हाइटरी नेदरल्याण्ड्स र क्यानाडाले पराजित गर्दै अन्तिम 8 पुगिसकेको छ। हेड टू हेडमा फ्रान्स बलियो देखिन्छ। दुवै टोलीमा भएका 6 भेटमा फ्रान्सले 4 जित मोरक्कोले 1 जित 1 खेल बराबरी सकिएको छ भने विश्वकपमा 2022 को सेमी फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराएको थियो। आज त्यसै गरी फ्रान्सका कप्तान
किलिफन एम्बापे आम्ने सामने डेभिल र माइकल ओलिसे उत्कृष्ट लयमा छ। मरको आसमाल साइबरी चोटका कारण अनुपस्थित रहनेछ भने आज यो समय रातिको 1:45 फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनल खेल हुने बताएका छन्। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य मुख्य शीर्षकहरू हुन एकपटक। मकवानपुरमा स्कूटर दुर्घटना हुँदा पैदल यात्री र चालक सहित 2 मृत्यु। प्रधानमन्त्रीले आज निर्माण व्यवसायीसँग छलफल गर्नुहुँदै। आज मध्य रातिबाट स्थानीय तहको आर्थिक कारोबार बन्द हुँदै बाल मन्दिरको रकम हिनामिना गरिएको आरोपमा 3 पक्राउ। केही स्थानमा आज भारी वर्षा हुन सकिने सम्भावना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य राष्ट्र स्पेनसँगको सम्पूर्ण व्यापार तत्काल रोक्नका लागि निर्देशन। फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आम्ने सामने हुँदै। मध्याह 12 समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धुम्रपान त्यागौ, जीवन बचाऊ।
1: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धुम्रपान अरूले गरेको धुम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धुम्रपानबाट बच्ने उपायहरू: धुम्रपान सुरु नै नगर्ने, धुम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धुम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धुम्रपान मुक्त बनाउने, धुम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Charlie Kuhuto and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Sangat Sugadi Nagar Palika 5 Sindhupalcho. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sangat Sugadi Nagar Palika 5 Sindhupalcho. Email hotelaruniku@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniku Hotel and Restaurant Private Limited. Chautara Sangat Sugadi Nagar Palika 5 Sindhupalcho.
1: उहिले के पारो ओइ मित्र, यो दुम्सले हलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र।
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो, साङ्लो बरु बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि। अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
6: 9849-29-13-27।
7: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलुम्बु एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलुम्बु। लिएर उपस्थित भएको छु आज पनि म कार्यक्रम प्रस्तोता आयु सिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा लगायतका आसपासका विभिन्न स्थानीय जिल्लाहरूबाट हेलुम्बु एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ। र यो प्रोग्राम यति बेला हामीलाई चौताराबाट तपाईँहरूले सुन्दै हुनुहुन्छ भने यो प्रोग्रामलाई चौताराबाट मात्र नभइकन तपाईँहरूले हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा लगायत यी विभिन्न जिल्लाहरूबाट तपाईँहरूले रेडियोको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ। रेडियोको फ्रिक्वेन्सीबाट चाहिँ यो प्रोग्राम सुन्दै हुनुहुन्छ भने हामीलाई अनलाइनका विभिन्न वेबसाइटहरूबाट देश विदेशका जुनसुकै स्थानहरूबाट पनि तपाईँहरूले सुन्न पाउनुहुनेछ अनि सुनेर भरपूर साथ दिन पनि सक्नुहुनेछ। विशेष गरी कार्यक्रम टक टू हेलुम्बु हरेक साताको छ दिन आउने गर्दछ। तपाईँहरूले यो प्रोग्राममा विशेषतः आफूले मनपर्ने गीतहरू रोजाइमा पार्नुपर्ने हुन्छ, गीत रोज्न सक्नुहुनेछ। तपाईँले नेपाली गीत, आधुनिक गीत, हिन्दी गीत, डीजे गीत, जुनसुकै विधाका गीतहरू पनि आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि भने तपाईँहरूले कार्यक्रममा कल गर्नुपर्ने हुन्छ। गीत सँगसँगै तपाईँले आफ्ना साथीहरूलाई पनि सम्झन सक्नुहुनेछ, साथीभाइ सबैजनालाई सम्झना पनि व्यक्त गर्न सक्नुहुनेछ। यो असारको बेला अलि दिउँसोको समय धेरैजना श्रोता साथीहरू अब एकदमै कामतिर बिजी व्यस्तता हुनुहुन्छ होइन, र खेतबारीको कामतिर एकदमै व्यापक रूपमा बिजी हुनुहुन्छ। असारको बेला धान रोपाईको कामहरू भर्खर सुरु हुँदैछ, पानी परेको छैन, सो कारणले गर्दा यसपालिको काम धेरै पछि सरेको छ। त्यो हुनाले कतिपय ठाउँहरूमा कोदो रोपाईको कामहरू पनि शुरू भइसकेको छ, कोही कोही ठाउँमा धान रोपाई छ, कोही कोही ठाउँमा रोपिसक्यो होइन। सो जे जस्तो अवस्थामा रहनु भए पनि अब कोही घन्टाको अवधिभर भने हामीसँगै सुनेर साथ दिनुहोला, हामीसँगै सहयात्रा गर्नुपर्छ है साथीहरू। हामी यही अनुरोध गर्न चाहन्छु। अनि तपाईँहरूको ठाउँहरूमा राम्रोसँग रेडियो सुनिराख्नु भएको छ या छैन, यदि छैन भने तपाईँहरूले आफ्नो चाहिँ तपाईँले नेट जडान गरेर हामीलाई फेसबुकको पेज लगायतका अन्य विभिन्न सामाजिक सञ्जालहरूबाट सुन्न पाउनुहुनेछ। यदि तपाईँहरू फेसबुक चलाउनुहुन्छ भने सर्च गर्नुहोस्, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा तपाईँले हेलुम्बु एफएम 89.6 एमएचजेड यति सर्च गर्नुभयो भने फेसबुकबाट पनि हामीलाई मजाले लाइभ सुन्न पाउनुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। र यो सँगै तपाईँहरूले गुगल क्रोमबाट पनि हामीले सुन्न पाउनुहुनेछ। फेसबुक चलाउनुहुन्न भने तपाईँ नेट जडान गरेर क्रोममा जानुहोस्, त्यसमा हेलुम्बु एफएम सर्च गर्नुभयो भने त्यहाँबाट पनि मजाले सुन्न सक्नुहुनेछ अनि सुनेर साथ दिन सक्नुहुनेछ। र यो प्रोग्राममा आज पनि हामी तपाईँहरूको फोन कल लिनेछौँ अनि मिठो कुराकानी गर्दै तपाईँहरूले रोजाइमा पार्नुभएका गीतहरू राख्ने अनि बजाउने, रमाउने र रम्नेछौं। र कार्यक्रममा कल गर्नका लागि हामीले आज पनि नम्बर खुल्ला गरिएको छ 98 60 52 55 25, 98 60 52 55 25 को माध्यम हुँदै तपाईँहरूले कार्यक्रममा कल गर्दै जोडिँदै गर्नुहोला। कार्यक्रमको शुरूआतमा भने हामी एकदमै मिठो अनि रमाइलो गीत राख्छौं। गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौं। तपाईँहरू हुने हेलुम्बु एफएम सुन्दै गर्नुहोला।

0: के हो यार, आफ्नै लागि पठाएको चाहिँ के हो, सधैँ यस्तै गर्छौ नि।
1: ल ब्रो, त्यस्तो होइन कि, त्यही लागि पठाएको होइन मैले।
0: हे यो ब्रो, ब्रो थाहा छैन मलाई, तेरो नेट चाहिँ ठिक लागिरहेको छ मलाई।
1: ल होइन कि ब्रो, त्यही लागि पठाएको।

0: यस्तो लोनतोडी बिचमा किन फाट आइदिइरहेको पट्टिन आँटिसक्यो त्यो ब्रो यार
1: पट्टिन चाहिँ आँटिसकेको थियो कि तर मेरो लागि होइन तेरो आफ्नै लागि आफ्नै सेटिङ मिलाएर राखिस् त
0: अब जसको लागि भयो नि पट्टिन त आँटेको थियो नि ब्रो
1: छोड्दै यार मलाई मन चाहिँ पल्लो गाउँको जिम्मा लगाएको छोरी

0: हजुर, हामीले एकदमै निकै नै मिठो अनि रमाइलो गीत कार्यक्रमको शुरूआतमा राखिसकेका छौं। सो गीतपछि पनि स्वागत गर्न चाहन्छु। अब भनी तपाईँहरू कार्यक्रममा कल गर्दै जोडिनका लागि हामीले नम्बर खुला गरिएको छ 9860-5255-25 को माध्यम हुँदै आजको लागि पहिलो मित्र लाइनमा जोडिनु भएको छ। म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर कर्ण लामा भन्नुभयो नमोबुद्धबाट। हजुर अनि कर्णजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? ए हजुर हजुर, अब आउँछ हजुर आउँछ, मजाले प्रसारण हुन्छ। यता केही प्राविधिक कुराहरू मिलाउँदै गर्दाखेरि केही दिन यस्तै नै भइहाल्यो है। हजुर एकदमै हो नि, गाउँघरमा त अब यति बेलाको समयमा चाहिँ प्रोग्राम आउँछ सुन्नुपर्छ, अब सकेसम्म कल गर्नुपर्छ भनेर चाहिँ मजाले सोचिराख्नु भएको हुन्छ नि त है। हजुर ल, अनि के छ खबर सुनाइदिनुहोस् न नमोबुद्धतिरको नयाँ नौलो। हजुर हजुर, बसी बसाई घरैसी कामहरू चलिरहेको नै छ है। हजुर म लगायत हाम्रो यता चौतारातिरको खबरहरू सबै ठिकै छ, मजाले अब खासै घाम त लागेको छैन, तर पनि गर्मी गर्मी छ, पानी पर्ला कि जस्तो मौसम पनि हुँदैछ है। हजुर एकदमै, अनि आज बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर हजुर, बसी बसाई गरेर आजको बाँकी दिन बिताउनुहुन्छ है। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि? हजुर बैरागी मोक्तानको आवाजमा रहेको गीत है। हजुर ल पक्कै पनि यो मिठो एउटा खान्दुगे सिलो जस्तै नै छ यो गीत, हामी राख्नेछौ। गीत मार्फत को कसलाई सम्झिन चाहनुहुन्छ नि?
1: सबै लम्बुलाई फोन गरेर फोन गर्नुहुने, माया गरेर फोन गर्नुहुने सबैजना है। सर्वप्रथम धेरै हाम्रो यता फलानको खुसी कता छाब्रेले भन्नुहुन्छ माया, हजुर निर्जल वायु बहिनी हाम्रो सुनाको भाइ छैन होला, आकाश लामा मनोज वायु मनोज वाइबा,
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, धेरै धेरै धन्यवाद छ साथी हुनुहुन्थ्यो है। यता काभ्रेबाट हुनुहुन्थ्यो कर्ण लामा हुनुहुन्थ्यो है, उहाँले पनि एकदमै मिठो बैरागी मोक्तानको आवाजमा रहेको भान्ज त बाबुको छेवरमा भन्ने खान्दुके सिलो गीत रोजाइमा पारेर बाइसक्नु भएको छ, उहाँलाई धन्यवाद छ। र यसै गरी यदि तपाईँहरू पनि कार्यक्रममा कल गर्न चाहनुहुन्छ भने तपाईँहरूको लागि नम्बर एकदमै खुला छ 9860-5255-25 कल गर्दै आउँदै गर्नुहोला। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु, आउन सक्नुहुनेछ, पालो तपाईँहरूको नै हो। र यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।

0: हजुर नमस्ते नमस्ते. एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा जोडिनु भएको छ. शुभ नाम पनि सुनिदिहालौ है. हजुर काभ्रेबाट मायाजी हुनुहुन्छ. हजुर अनि के गर्दै हुनुहुन्छ नि मायाजी यति बेलाको समयमा? हजुर प्रोग्राम सुन्दै कल ट्राई गर्दै बसिराख्नु भएको छ. सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ. सन्चै आरामै छु भन्नुपर्छ. अनि के छ खबर आजको दिन कस्तो हुँदैछ?
1: खबर एकदमै ठिकै छ भन्नुपर्छ. आजको दिन चाहिँ के अरे एकदमै मौसम भन्नुपर्छ चाहिँ धुम्मा भएर पानी पनि ठिकै राखेको छ भन्नुपर्छ. अनि चौतातिर कस्तो छ सुनाउनुहोस्?
0: हजुर यति बेला चौतारातिरको मौसम अवस्था चाहिँ अब धुम्मा नै छ. खासै घाम लागेको छैन. हल्का हल्का सिरसिर हावा चल्ला कि जस्तो मौसम छ. पानी पर्ला पनि जस्तो छ है.
1: हजुर हजुर.
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ. कुन गीत रोज्न चाहनुहुन्छ नि? ओके हामी गीत राख्छौ. गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद.
1: अनि टेक्निसियनमा रहनुहुने दादाको लागि राका दादाको लागि भने सुनेर एकदमै इन्जोय होला जस्तो चलचित्र होस् भन्न चाहन्छु. अनि साथीहरूमा सन्तान दिदीको लागि अनि रमजान खान दिदीको लागि सुपना दिदीको लागि अनि सरिता खान दिदीको लागि अनि सुशी शङ्करको लागि अनि अन्जु तामाङको लागि साथीहरू हेर हुन्छ अनि कृष्ण परिवार दाईको लागि सुतै काकाको लागि अनि समय बस्नेतको लागि अनि कुमार मकरको लागि अनि सन्दीप पटेलको लागि साथीहरू हुन्छ सम्पूर्णको लागि यो सुनेर एकदमै इन्जोय होला आजको सुन्छ भन्न चाहन्छु. अनि जसले हेरमा माया गरेर सुनेर बस्नु भएको छ सम्पूर्णको लागि पनि गीत सुनेर एकदमै इन्जोय होला आजको छुट्टी होस् भन्न चाहन्छु. अनि मलाई जसले माया झिक्नु भनेर चिन्नुहुन्छ चिन्नुहुन्न माया झिक्नु पाउनुहुन्छ सम्पूर्णको लागि पनि गीत सुनेर एकदमै इन्जोय होला आजको चल छुट्टी भन्न चाहन्छु. अनि मेरो घर फ्यामिलीको लागि पनि यदि सुनेर एकदमै इन्जोय लिन होला आजको चल छुट्टी होस् भन्न चाहन्छु. अनि मभन्दा अगाडि पछाडि कल गर्ने सम्पूर्ण साथीहरूको लागि पनि यदि सुनेर एकदमै इन्जोय लिन होला आजको चल छुट्टी होस्
0: ओके बाई बाई. साथी हुनुहुन्थ्यो माया घिसिङ हुनुहुन्थ्यो. हामीलाई फोन गर्नु भएको थियो यता काभ्रेबाट. सो उहाँले पनि धन्यवाद छ. सम्पूर्ण साथीहरूलाई सम्झिनु हुँदै मिठो गीत रोज्नु भएको छ. अहिलेको लागि भने एकदम मिठो गीत राख्छौँ. गीतपछि आउनेछौँ. तपाईँ भने फिल्म बाट फिल्म सुन्दै गर्नु

0: हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ, रमाइलो सेलो गीत रहेको थियो है। र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु पालो तपाईँहरूको नै हो। कार्यक्रममा कल गर्नुहुँदै तपाईँहरूले पनि आफूलाई मनपर्ने गीतहरू रोजाइमा पार्न सक्नुहुनेछ। त्यसको लागि पनि यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हजुर नमस्ते, नमस्कार, गुड आफ्टरनुन, मखमलीजी बोल्दै हुनुहुन्छ है? हजुर, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर, प्रोग्राम सुन्दै मकै दोहोऱ्याउँदै हुनुहुन्छ। एक्लै हुनुहुन्छ कि साथीहरू पनि हुनुहुन्छ आज?
1: आज चाहिँ एक्लै छु है भाइ, हिजो अस्ति चाहिँ साथी थियो, आज धेर छैन होइन, अनि आज चाहिँ एक्लै हो, शीतल दिन पनि छ होइन र?
0: ए हजुर हजुर, पक्कै पनि ल, एकदमै अब शीतल, आज अरू बेला भन्दा अलिकति शीतल नै छ छन चाहिँ है?
1: हजुर हजुर, नत्र यतिखेर कहाँ बारीमा आउनु सक्छ र, भरे तिन चार बजे नभए बारीमा आउनु सक्छ।
0: एकदमै एकदमै, अब यही मौका छोपेर भए पनि आफ्नो कामलाई त अब अगाडि बढाउनु परिहाल्यो, जसरी भए पनि अब हामीलाई अब कुन बेला मौसमले साथ दिन्छ त्यही कुरालाई अलिकति हामीले मौका छोप्नु परिहाल्यो नि है? हजुर, अनि सन्चै हुनुहुन्छ नि?
1: एकदम सन्चै हो भाइ, सन्चै हो, अनि हजुरलाई के छ त्यतातिर खबर सुनाउनु?
0: हजुर, हामी पनि एकदमै ठिकै छ, सन्चै आरामै छ भन्नुपर्छ। अब आज अलिकति शीतल छ अरू बेलाको तुलनामा, तर अब काम गर्दै जाँदाखेरि त अब जसरी भए पनि गर्मी त भइ नै हाल्छ नै है? एकदमै हस् हुन्छ, कार्यक्रममा जोडिनु भयो, आफ्नो काम सँगसँगै लिएर कार्यक्रममा पनि जोड्न सफल हुनु भएको छ, प्रोग्राम सुन्नु हुँदै। अनि यो कामको समयमा कुन गीत रोज्न चाहनुहुन्छ आज? हजुर, खोलीको किनारा भन्ने बोलको गीत सुन्न चाहनुहुन्छ है? ओके, ल हामी गीत राख्छौँ, अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि तपाईँ?
1: हजुर, पहिलो पहिलो त हजुरकै लागि भन्न चाहन्छु।
0: हजुर धन्यवाद।
1: अनि हजुरलाई सपोर्ट गर्ने को को हुनुहुन्छ?
0: हजुर यति बेला राघवजी हुनुहुन्छ हामीसँग है।
1: राघव भाइको लागि पनि भन्न चाहन्छु। अनि अब खै पहिला त अब वर्धन नाम चाहिँ अहिले नाम फेर्नु भएको छ, नाम आएन, उहाँ बहिनीको लागि पनि। अनि त्यसै गरी अब रेडियो सुनेर बस्ने सम्पूर्णको लागि, अनि साथीहरू भन्नुपर्दाखेरि अब उदयपुर निरञ्जना बहिनीको लागि, अनि त्यसै गरी उता रौतहर्न हुने बहिनी कोपिला छोरी अभियान के अरे छोरी जिमाला अन्जनाको लागि, ब्याङ्कको लागि भन्न चाहन्छु, अनि बौद्धमा हुने छोरी अभियानको लागि, बहिनी सुशीलाको लागि, अनि त्यसै गरी उता काठमाडौँमा मै दिदी हुने छोरी सुशिषा बहिनी कर्मिलाको लागि, अनि त्यसै गरी बहिनी बनेपामा हुने बहिनी उर्मिलाको लागि, छोरी खुसीको लागि, कौशल जयन्तीको लागि भन्न चाहन्छु, अनि त्यसै गरी यता रुचिचारमा हुने जीवन क्षेत्री भाइको लागि र अनि भकुन्डमा हुने रजनी बहिनीको लागि, उता काभ्रे जनाखर्कामा हुने बहिनी कर्मिला सङ्गीता तारा क्षमाको लागि भन्न चाहन्छु, अनि त्यसै गरी जति पनि साथीहरू भन्नुपर्दाखेरि यता के अरे तिन पानीमा हुने सानो महादेव दादा, अनि त्यसै गरी यता पुष्करमा हुने कोपिला सावित्री शोभा बहिनीको लागि, पलाटीमा हुने निशा भान्जीको लागि, अनि उता बुदेपामा हुने निशा बहिनीको लागि पनि हुन चाहन्छु, अनि मेरो चिलाउने हुने मेरो बुबा बाजे दिदी भेनाजीको लागि, अनि मेरो साना हुने मेरो बाबाको लागि, अनि त्यसै गरी सरिता माझी बहिनीको लागि पनि हुन चाहन्छु, अनि मन्डन देवपुर मनी जुन हजुरआमा लागि, कतै हजुरबा हजुरआमाको लागि, मामा माइजु, अनि मेरो तामिल दिदी बिमला दिदीको लागि पनि भन्न चाहन्छु, र अनि त्यसै गरी म भन्दा अगाडि पछाडि कल गर्ने साथीहरू सम्पूर्णको लागि, अनि त्यसै गरी मेरो छोरो सुरिन्दाको होला छोरोको लागि पनि भन्न चाहन्छु, र अनि त्यसै गरी मेरो घर फ्यामिलीको लागि, अनि जति पनि गल्ती मुल्कोबाट हुन्छ नि नगरी भिन्ना गर्ने माया गर्ने सम्पूर्णको लागि।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएको थियो मखमल्लीजी हुनुहुन्थ्यो, सो उहाँले पनि यो समयमा फोन

गर्नुहुँदै कार्यक्रमबाट बाहिरी सक्नु भएको छ, मिठो गीतहरू रोज्नु भएको छ। पक्कै पनि हामी साथीहरूले रोजाइमा पार्नु भएको गीतहरू बजाउँदै रमाउँदैछौ र धेरैजना श्रोत साथीहरूको कमेन्टहरू पनि हामी माझमा प्राप्त भइरहेको छ। सो साथीहरूको कमेन्टहरू पनि हामी मजाले अन्यर गर्नेछौ केही समयपछि। अहिलेको लागि भने एकदमै मिठो लोकदोरी गीत सुन्दै गर्नुहोस्।

0: एकदमै मिठो अनि रमाइलो गीत हामीले राखिसकेका छौं। सरोज लामी छानेको आवाजमा रहेको यो मिठो गीतपछि पुनः स्वागत गर्न चाहन्छु र यसैको क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
1: हेलो दादा, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर काभ्रेबाट तिर्सना माझी है। हजुर त्रिसुनाजी, के गर्दै हुनुहुन्छ यति बेलाको समयमा तपाईँ? हजुर बसिराख्नु भएको छ, सन्चै हुनुहुन्छ नि? हजुर मलाई पनि एकदमै ठिकै छ, सन्चै आरामै छु भन्नुपर्छ। अनि आजको बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ? हजुर बसी बसाइ नै हो है। ओके अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ तपाईँ? हजुर गीतको बोल एकचोटि बताइदिनुहोस् त। हजुर चुलबुले बैसा भन्नुभयो। ओके हुन्छ, हामी गीत राख्नेछौ। गीत मार्फत क कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर धन्यवाद। ओके साथी हुनुहुन्थ्यो, धन्यवाद छ उहाँलाई हामीलाई फोन गर्नु भएकोमा है। र यति बेला कमेन्ट प्राप्त भएको छ, नमस्ते गर्नु भएको छ सरस्वती श्रेष्ठजीले, धन्यवाद छ तपाईँले पनि नमस्ते है। अनि लेख्नु भएको छ, हेलो नमस्ते हजुर, म हरपर रोशनी धनकुटाबाट सबैजनालाई मिठो सम्झना गर्नु भएको छ, रोशनीजीलाई पनि धन्यवाद छ। अनि म पनि सुन्दैछु नि सिन्धुलीबाट है त भन्नुभएको छ सुरेश पौडेल हुनुहुन्छ, हाम्रो सुरेशजीलाई पनि धन्यवाद छ। अनि नमस्कार हजुर, म पनि हाजिर भए है त चितवनबाट भन्नुभएको छ रामजी घिमिरेजीलाई पनि धेरै धेरै धन्यवाद छ, चितवनबाट हामीलाई सुनिराख्नु भएको छ। अनि लेख्नु भएको छ ला सुफिया फुल्ला जिजु, आई एम सुशान्त तामाङ फ्रम काठमाडौँ, इलाम लिसनिङ युर प्रोग्राम नाउ एन्ड देन यु आर फाइन भन्नुभएको छ, एकदमै ठिकै छ हामी, तपाईँ पनि ठिकै नै होला है। चौतारातिरको खबर र मौसम एकदमै ठिकै छ, पानी पर्ला कि भन्ने खालको चाहिँ यति बेला मौसम भइरहेको छ है। र सबैजनालाई सम्झिँदै छुटिन्छु भन्नुभएको छ सुशान्तजीलाई धन्यवाद छ। हेलो नमस्ते दादा, म पनि सुन्दैछु नि फेसबुक लाइभबाट सुन्दैछु है भारतबाट सबैजनालाई भन्नुभएको छ, मिठो सम्झना राख्नु भएको छ हाम्रो भावना मगरजीले भारतदेखि, यो मिठो कमेन्टको लागि धन्यवाद छ। अनि हेलो दाई गुड आफ्टरनुन, म पनि सुन्दैछु नि बागचोर नगरपालिकाको मान्छे भारतको गुजरातदेखि है त भन्नुभएको छ, सौरभ केसीजीलाई धन्यवाद छ अहिलेको लागि भने, एकदम मिठो रमाइलो गीत सुन्दै गर्नुहोला।

0: हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। घमेश दुलालको आवाजमा रहेको गीत थियो। र यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरू पनि कार्यक्रममा कल गर्दै जोडिन सक्नुहुनेछ। हाम्रो टेलिफोनको नम्बर छ 98 60 55 25 को माध्यम हुँदै कार्यक्रममा जोडिँदै गर्नुहोला अनि गीत रोज्न पाउनुहुनेछ। र सँगै तपाईँहरूले कमेन्ट पनि गर्दै गर्नुहोला फेसबुकको पेजबाट हेर्दै हुनुहुन्छ भने। र यति बेला लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।
1: नमस्कार,

0: हजुर नमस्ते, हजुर नमस्ते। एकदमै मिठो सारे भाका गीत गुनगुनाउँदै आउनु भएको छ। कहाँदेखि को बोल्दै हुनुहुन्छ? हजुर, धरानबाट किताब सिंह राई है। ओके, ल एकदमै खुसी भयो। हामी पनि धरानबाट सुन्दै हुनुहुन्छ, अनि आर्मी हुनुहुन्छ नि है?
1: हजुर हजुर, धरानको मौसम चाहिँ यहाँलाई जानकारी दिँदाखेरि आज खासै घाम लागेको छैन, मधुरो मधुरो घाम लागेको छ, शीतल शीतल छ भन्न चाहन्छु यहाँलाई। र मेरो एकदम क्रेडिट पाइन्छु, र हजुरको पनि एकदम स्मार्ट भोइसले पनि मलाई थाहा भएछ, तपाईँ स्ट्रङ व्यक्ति नै हुनुहुन्छ कि कस्तो हजुर?
0: हजुर हजुर, एकदमै हामी पनि सन्चै आरामी छौँ। हेर्नुहोस्, अब हाम्रो यतातिर पनि मौसमको अवस्था आज हिजोको भन्दा चाहिँ अलिकति शीतल नै छ भनौँ न। सो मौसमले साथ दिएको छ आज हामीलाई। हजुर, अनि आज यो बाँकी दिन कसरी बिताउँदै हुनुहुन्छ धरानतिर?
1: स्पेसली घरमै सामान्य सेल्फ स्टडी गर्दै, अब मिडियातिर फोन सोन गर्दै आजको दिन चाहिँ बित्छ भन्नुपर्छ। साथमा हजुरहरूलाई पनि अब साथी दिन बित्छ होला भन्ने लागिरहेको छ
0: हजुर। हजुर, ल एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। अनि आज कुन गीत रोजाइमा पार्न चाहनुहुन्छ नि?
1: स्पेसली हरेक रेडियो एफएममा गीतहरू छान्ने क्रममा आज पनि मैले कर्णप्रिय गीत प्ले गर्न लागेको छु। गीतको बोल्छ घुम्दै आएको।

0: धापधारा गाउँ यो भोकल हुन्छ विश्व दोङ एन्ड अजय मोक्तान घुम्दै आएको धापधारा गाउँ।
1: हजुर हजुर, घुम्दै आएको सात डाँडा गाउँ भन्नुभयो। हजुर, विश्व दोङ र अजय तामाङको आवाजमा। ओके, हुन्छ, गीत राख्नेछौ अनि गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि?
0: हजुरको एकदम यस्तो आवाजले हिलोको एफएममा गुन्जमय आवाज भइरहेको छ र हजुरलाई र हजुरको होल युनिटलाई भन्न चाहन्छु र प्रत्यक्ष अप्रत्यक्ष रेडियो सुनिरहनु भएको छ रेडियो प्रेमी मिडिया प्रेमी साथीलाई एकदम माया सम्झना भन्न चाहन्छु र केही थोरै साथीहरू सम्झिने क्रममा उर्मिला साथी काठमाडौँ जाउँदाखेरि बिन्दा रसाइली रामेछाप रामपुर नौ लिलाकारी कपिल बस्ती विजयनगर सिम्पल इच्छा खानी रामेछाप दोरम्बु भन्दै आदि साथीलाई सम्झिँदै आउने दिनहरूमा पनि हजुरसँग यसरी नै भला खुसारी कन्भर्सेसन गर्छु भन्दै आजको समयबाट म
1: ओके भाइ भाइ साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो धरानबाट किताब सिंह राई हुनुहुन्थ्यो। सो उहाँले पनि व्यवसायमा फोन गर्नुहुँदै कार्यक्रमबाट भागिसक्नु भएको छ। विश्वदोङको आवाजमा रहेको मिठो गीत रोज्नु भएको छ। यदि यस्तै मिठो गीतहरू रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि कल गर्दै गर्नुहोला अनि कमेन्ट गर्नु भएको छ। हजुर नमस्ते, लासोफिया फुल्ला आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु है त भन्नुभएको छ। सुभाष लामा हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि। र अहिलेको लागि भने हामी तपाईँहरूको माझमा गीत राख्ने बेला भएको छ, गीत पछि अन्तिम कल लिनका लागि हामी आउनेछौ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोस्।

एकदमै मिठो अनि रमाइलो गीत हामीले तपाईँहरूको माझमा राखिसकेका छौँ। सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र यो पसाईमा तपाईँहरूले गीत रोजाइमा पार्न सक्नुहुनेछ। हामी अन्तिममा छौँ र यति बेला भने लाइनमा कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्ते। हेलो नमस्कार। हजुर नमस्ते। हजुर नमस्ते। डेटिङ निदोला खाब शनिबार भन्नुभयो है। ए गम्भीर समस्यामा पर्नु भएको छन् हाम्रो निर्जलाजीलाई, के गर्नु त है। हजुर ल ठिकै छ, पक्कै पनि अब गीत गाइसक्नु भएको छ, पक्कै पनि कोही न कोहीले त बुझिसक्नु भयो होला नि अब। हजुर अनि सन्चै हुनुहुन्छ? हजुर हजुर एकदमै हो नि, अब यस्तै नै छ, केही प्राविधिक कुराहरू, कहिले तपाईँहरूको समय हुन्न, कहिले हाम्रो के हुने के हुने कारणले गर्दा आज धेरै समय पछाडि कुरा गर्नको लागि संजोग मिल्यो। हजुर अनि सुनाइदिनुहोस् न, आजभोलि दिनहरू कसरी बिताइराख्नु भएको छ, के कामतिर बिजी व्यस्तता हुनुहुन्छ? हजुर हजुर एकदमै हो नि, गर्मी त एकदमै छ, तर आज अरू बेला भन्दा आज अलिकति कम छ, खासै अब पानी परेको छैन, त्यो हुनाले गाउँघरमा त एकदमै समस्या छ नि गर्मीले गर्दाखेरि त है। हजुर अनि आज कार्यक्रममा जोडिनु भएको छ, कुन गीत रोज्न चाहनुहुन्छ नि? ओके ल हामी गीत राख्नेछौ, यो गीत मार्फत कसलाई सम्झिन चाहनुहुन्छ नि? हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो निर्जला वाइबा हुनुहुन्थ्यो, सो उहाँलाई धन्यवाद भन्न चाहन्छु। र अन्तिम एउटा हामीलाई मेसेज प्राप्त भएको छ, मेसेज गर्नुभएको छ। हेलो दादा सन्चै आरामै हुनुहुन्छ? म काभ्रेबाट रिता मगर भन्नुभएको छ। धोका पाए आज मलाई फास भन्नुपर्दा भन्नुभएको छ, गीत रोज्नु भएको रहेछ है, समय मिलिएको खण्डमा हामी बजाउनेछौँ। र सम्झिनु पर्दा हजुरको लागि, वरदान दिदीको लागि, अनि माया दिदीको लागि, लक्ष्मी अलिसा मगर गरिमा बुनुको लागि भन्दै सुटिन्छ भाइ भन्नुभएको छ। हामीलाई यो मिठो कमेन्टको मेसेजको लागि रिता मगरजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु सो कमेन्ट गरिदिनु भएकोमा। अनि लेख्नु भएको छ, हेलो नमस्कार सुन्दैछु, म पनि खोटाङबाट, मिस यु सबैजनाको लागि भन्नुभएको छ। हामीलाई यति मिठो कमेन्ट गरिदिनु भएकोमा रचना मोहिजाजीलाई पनि धेरै धेरै, होमिक्साजीलाई धेरै धेरै धन्यवाद छ। र अब भने हामी कार्यक्रमबाट बाहिरिनुपर्ने समय भइसकेको छ। आज जति पनि साथीहरूले हामीलाई कल गर्नुभयो, सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ, अनि कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धन्यवाद छ। कल लागेन भनेर चाहिँ उदास कहिले पनि नहुनुहोला,
साथीहरू है। अनि यो समयमा मिठो मिठो कमेन्ट गर्नुहुने फेसबुकको पेजबाट अनि मेसेज गर्नुहुने हाम्रो सम्पूर्ण श्रोता महानुभावहरूप्रति हार्दिक आभार अनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि आगामी दिनमा पनि यस्तै मिठा मिठा कमेन्टको अपेक्षा छौ हामी र यतिन्जेलसम्म एक घण्टाको अवधिभर आफ्नो काम कार्यव्यस्तताको बावजुद सँगै समय जुटाएर एक घण्टाको अवधिभर हाम्रो यो प्रोग्राम सुनिदिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दै आजको अवस्थाबाट भने म कार्यक्रम प्रस्तुता राघव आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौ।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: स्वस्थ जीवनको लागि सही निर्णय गरौ, धूम्रपान त्यागौ, जीवन बचाऊ।
4: धूम्रपानका अवसरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
3: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
4: नेपाल सरकार, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेठी गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो

0: इन्टरप्राइजेज त हो नि।
1: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिंग सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि। प्रोप्राइटर नारायण घले। मोबाइल 9843940667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।

Elumbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

0: नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभा घटनाबारे छानबिन समितिको प्रतिवेदन, सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव। आज मध्यरातीबाट स्थानीय तहको आर्थिक कारोबार बन्द हुँदै। नेकपा एमालेको संविधान संशोधन बहस पत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता। जडीबुडीबाट 32 जना बिचौलिया पक्राउ, अनुसन्धान हुँदै। अमेरिकाबाट आक्रमण, इरानमा 14 जनाको मृत्यु, 78 जना घाइते। र फिफा विश्वकप 2026 पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स मोरक्को भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। चौतारा साँगा चोगडी नगरपालिकाले सहयोगापेक्षा सहयोग सड़क आश्रित मानव मुक्त चौतारा साँगा चोगडी नगरपालिका घोषणा अभियान अन्तर्गत चौताराबाट 4 जनाको उद्धार गरिएको छ। सहयोगापेक्षी सड़क आश्रित मानव मुक्त चौतारा साँगा चोगडी नगरपालिका घोषणा अभियानलाई निरन्तरता दिँदै आज हिजो चौतारा साँगा चोगडी नगरपालिका चौतारा बजारबाट उद्धार, आसपास क्षेत्रमा 4 जना सड़क आश्रित व्यक्तिको उद्धार गरिएको हो। नगर उपप्रमुख सीता थापाको समन्वयमा मानव सेवा आश्रम भक्तपुर संघको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्थानीय स्वास्थ्यकर संचारकर्मी तथा सरकारवालाहरूको सक्रिय सहभागी रहेको थियो। नगरपालिकाले सड़कमा कष्टकर जीवन बिताइरहेका असहाय व्यवारीसे तथा मानसिक समस्याका कारण सड़कमा पुग्न बाध्य भएका व्यक्तिहरूलाई सुरक्षित आश्रय, उपचार तथा पुनर्स्थापनाको उद्देश्यका साथ अभियान सञ्चालन गरिएको बताएको छ। अभियान अन्तर्गत उद्धार गरिएका 4 जनालाई आवश्यक प्रारम्भिक स्वास्थ्य परीक्षणपछि मानव सेवा आश्रम भक्तपुरमा सुरक्षित रूपमा पठाएको छ। नगरपालिकाले आगामी दिनमा पनि सड़क मानवमुक्त नगरपालिका बनाउने अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ। स्थानीय तह, प्रशासन, सुरक्षा निकाय, संचार माध्यम तथा सामाजिक संस्थाहरूको संयुक्त प्रयासबाट यस्ता अभियानलाई निरन्तरता दिँदै सड़कमा बस्न बाध्य भएका नागरिकलाई सम्मानजनक व्यवहारतर्फ फर्काउने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रतिनिधि सभाको गत 17 गते जेठको बैठकमा भएको हंगामा र तोडफोडको घटनाको बारेमा गठित जाँचबुझ आयोगले सभामुखलाई प्राप्त विशेष अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिएको छ। समितिले अमर्यादित अभिव्यक्ति प्रयोग गर्ने र संसदीय मर्यादा उल्लंघन गर्ने सांसदमाथि आवश्यक परि अभिलेखबाट अभिव्यक्ति हटाउनेदेखि बैठकबाट निष्कासनसम्मका कार्यवाही कड़ाईका साथ लागू गर्नुपर्ने निष्कर्ष निकालेको छ। र उत्तेजक शब्द प्रयोग भएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै यस्ता अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठकबाट निष्कासन गर्नेसम्मका व्यवस्थाले सभामुखको कठोरतापूर्वक गराउनुपर्ने आवश्यकता देखिएको सुझाव दिएको छ। सभामुखको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार समितिले माननीय सदस्यहरूले पालन गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावलीमा उल्लेख भएका आचरण संहिता र नियमहरूको पूर्ण पालन गराउने विषयलाई सांसद स्वयं संघीय संसद सचिवालय र सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिएको छ। महालेखा नियन्त्रण कार्यालयले सबै 753 स्थानीय तहलाई आर्थिक वर्ष 2082-83 को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ। कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30 को उपनियम 1 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगाडि नै भुक्तानी दिई निकास तथा खर्चको लेखा अदाउदिक गरी भुक्तानी निकास बन्द गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। यस अनुसार स्थानीय तहहरूको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुने स्थानीय संचित कोष स्थापना प्रणाली असार 15-25 गते अर्थात आज राति 12 बजेदेखि बन्द हुने जनाएको छ। साथै सोही नियम अनुसारको नियम 30 उपनियम 7 बमोजिम यस पछिको अवधि अर्थात 83 असार 32 गतेसम्म भने हिसाब मिलान प्रयोजनका लागि मात्रै सीमित प्रकृतिको कारोबार गर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ। नेकपा एमाले संविधान संशोधन बहस पत्रबाट कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ। एमाले महासचिव शंकर पोखरेलले कार्यदल संयोजक असीम शाहलाई बिहिबार आज पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्यता रहेको डाक्टर भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी गराएका छन्। कार्यदलको बैठक शुरूका बैठकमा आदि अधिकारी सहभागी भए पनि पछिल्ला दिनहरूमा सहभागी हुन छोडेका थिए। कार्यदलको काम कार्यवाही शुरूदेखि नै संदिग्ध प्रकृतिको रहेको, संविधान संशोधनका विषयहरू किटान नगरिएको, वर्तमान संविधानको अवस्थामा आधारभूत संरचना प्रति सरकारको दृष्टिकोण प्रष्ट नभएको, संशोधनका लागि बहसमा ल्याएका विषयहरू संघीय लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा देखिएका जस्ता कारणले गर्दा सरकारको भूमिका स्पष्ट गर्न माग गर्दै माग गरे पनि सुनवाई नभएको एमालेको भनाई छ। वर्तमान संविधानको आधारभूत विषयहरूलाई अझ सुदृढ बनाउने र विगतमा देखिएका नकारात्मक अभ्यास र कमी कमजोरीलाई सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन गर्ने कुरामा एमाले सदैव दृढ़ रहेको भन्दै त्यस विपरीत विषयहरू नै खलबल्याउन उद्देश्यका साथ कार्यदलले देखाएको एमाले आरोप लगाएका छन्। काठमाडौँको जडीबुडीबाट प्रहरीले 32 जना बिचौलीहरूलाई पक्राउ गरिएको छ। सार्वजनिक सवारी साधनमा उपत्यकाबाट पूर्वतिर जान खोज्ने युवाहरूलाई तानातान गरेर हैरानी गरिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। आज 32 जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी सन्तोष खड्काले जानकारी दिनुभएको छ। बिचौलियाहरूको गाड़ीमा सीट मिलाइदिने नाममा यात्रुको झोला तान्ने र अशोभनीय तरिकाले महिलाहरूलाई हात समातेर दुर्व्यवहार गर्ने गरेका गुनासो आएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसएसपी खड्काले जानकारी दिनुभएको छ। प्रहरीका सीआरएस क्रिमिनल रेकर्ड सिस्टममा आरोपितहरूको विवरण जाँच गरेर थप अनुसन्धान अगाडि बढ़ाइने एसएसपी खड्काले जानकारी दिनुभएको हो। यसअघि बुधबार काठमाडौँको बल्खुबाट 17 जना बिचौलेलाई पनि पक्राउ गरिएको थियो। नेपाली बजारमा सुनको भाव आज पनि घटेको छ। हप्ताको पहिलो कारोबार दिनदेखि नै लागत लगातार घटिरहेको, सुनको भाव आज पनि घटेको छ। सुनको भाव आज 2400 रूपियाँले घटेर प्रति तोला 2,84,700 रूपियाँ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,87,100 रूपियाँ थियो र आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव 160 रूपियाँले घटेर तोलाको 4,340 रूपियाँमा कारोबार भइरहेको छ र हिजो चाँदीको भाव तोलाको 4,500 रूपियाँ रहेको थियो। लम्बो खबरमा अब विदेशको खबर। विगत दुई दिनमा इरानका 5 प्रान्तमा अमेरिकी आक्रमणमा परि 14 जनाको मृत्यु भएको छ, 78 जना घाइते भएको इरानी स्वास्थ्य मन्त्रालयले बिहिबार आज जनाएको छ। घाइते मध्ये 47 जना अझै पनि अस्पतालमा उपचाररत छन् र बाँकीलाई सामान्य उपचारपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ र दक्षिण पश्चिम शहर अवजित गरिएको आक्रमणमा 3 जनाको मृत्यु भएको पनि बताएका छन्। खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को आम्ने सामने हुँदैछ। लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स 2022 को सेमी फाइनलको हार बदल लिने दाउमा रहेको मोरक्को बीच रोमाञ्चक प्रतिस्पर्धा हुने समेत बताएको छ। र यसैबीचमा फ्रान्सका कप्तान किलियन एम्बाम्पे र ओसामान डिम्बेले र माइकल ओलिसले उत्कृष्ट लयमा खेल्ने दाउ गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। बिदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः पटक। प्रतिनिधि सभा घटनाको बारेमा छानबिन समितिको प्रतिवेदन, सभामुखले अधिकार प्रयोग गर्न सुझाव, आज मध्यरातिबाट स्थानीय तहको आर्थिक कारोबार बन्द हुँदै एमालेको संविधान संशोधन बहस पत्रबाट कार्यदल आफ्नो प्रतिनिधि फिर्ता, जडीबुडीबाट 32 जना बिचौलिया पक्राउ, अनुसन्धान हुँदै र फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनलमा आज फ्रान्स र मोरक्को भेट्दै। दिउँसो 3 बजेको समाचार सकियो। अर्को समाचारका साथमा साँझ 6 बजे उपस्थित हुने रहेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन्छु। हवस् त, नमस्कार। के तपाई राम्रो र भरपर्दो बाइक तथा स्कूटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कूटर तपाई हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चौगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
1: के हुनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
0: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-051 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: बा,
4: हजुर बुहारी।
3: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
4: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
5: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818777908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
6: एलम्बु एफएम।

0: Helimbu FM 89.6 MHz.
1: गाउँले मनोरञ्जन संसार प्रस्तुत गर्दछ।

0: Mambo Break Time.
1: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
2: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
1: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान

0: नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एण्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एण्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एण्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणिको @gmail.com कन्ट्याक्ट 011-620-326-9860-982293 न्यू अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचु गढी नगरपालिका 5 सिन्धुपाल्चोक
1: ओइनी के पार ओइ मित्र यो दुम्सोले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
3: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यो दुम्सोले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
4: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडिमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
5: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
4: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
6: 9849913727
7: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौ उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदियौ गर्मीबाट बचाऊ
8: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र

तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

नमस्कार अनि गुड आफ्टरनून अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम प्रतिभाको डबलीमा। यति बेला उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता अन्जु अनि प्राविधिक कक्षमा रहेर सदा यति बेला साथ दिइराख्नु भइरहेको छ प्राविधिक मित्र आइसिंह तामाङ हुनुहुन्छ अनि रेडियो सुनेर बस्नु भएको तपाईँ मित्रहरू हुनुहुन्छ। अपरान्नको 4 बजेको छ सदा हामी आइसकेका छौं यो समयमा यो प्रहरमा तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट सुनिराख्नु भएको छ सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि हामीलाई तपाईँले सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइन वेबसाइट हाम्रो पात्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक मार्फत होइन तपाईँले चाहिँ हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ मित्रहरू पनि भनेर भन्न चाहन्छु। त्यसै गरी हरेक दिन झैं आज पनि यहाँहरूको माझमा हामी गुन्जिसकेका छौं हरेक दिन तपाईँले सुन्दै आइराख्नु भइरहेको होइन कार्यक्रम प्रतिभाको ड्रवली साताको 6 दिन आउने गर्दछ। शनिबार बाहेकका दिनहरूमा हामी तपाईँहरूको माझमा आउने गर्दछौं विशेष कार्यक्रम प्रतिभाको डबली तपाईँ हाम्रै डबली तपाईँ हामीले नै प्रतिभा राख्ने डबली भएको कारणले चाहिँ यस कार्यक्रममा तपाईँले फोन गरेर प्रतिभा राख्नको लागि आउन सक्नुहुनेछ। एकदमै तपाईँले चाहिँ प्रतिभाहरू तयार गरेर फोन गर्नुभयो भने साह्रै राम्रो हुन्छ है। त्यसको लागि चाहिँ तपाईँले कार्यक्रममा फोन गरेपछि प्रतिभाहरू गीत गाउन सक्नुहुनेछ एङ्करिङहरू ड्रामाहरू चुटकिलाहरू मिमिक्रीहरू होइन जति पनि गजलहरू मुक्तकहरू तपाईँले चाहिँ राख्न पाउनुहुनेछ अनि जति पनि हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भनेदेखि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कार्यक्रममा स्वागत छ यहाँहरूलाई अनि तपाईँले चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ। यदि रचनाहरू छन् भनेदेखि पनि तपाईँले लेखेर चाहिँ ती आफ्ना रचनाहरू छोड्न सक्नुहुनेछ कमेन्ट बक्समा मिठा मिठा कमेन्टहरू छोड्न सक्नुहुनेछ है तपाईँका कमेन्टहरूलाई पनि मैले स्थान दिने नै छु। त्यसै गरी 97 48 26 65 79 को बाटो हुँदै तपाईँ आफू भित्र भएका प्रतिभा राख्नको लागि आउन सक्नुहुनेछ आउँदै गर्नुहोला। नयाँ पुराना सम्पूर्ण साथीहरू कार्यक्रमको शुरूआतमा यति बेला एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढुक्का गर्छौं गीतपछि पुनः उपस्थित हुनेछौ तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर, हामीले कार्यक्रममा राख्यौं एकदमै मिठो गीत है। संगीत पछि फेरि पनि उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली सिन्धुपाल्चोक चौताराबाट तपाईँले सुन्दै हुनुहुन्छ। त्यसै गरेर यति बेला मैले कमेन्ट लिए होइन सो सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर साथीले कमेन्ट छोड्नु भएको छ। मनोज सुन्दास हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ, हेलो मिस नमस्ते, के छ खबर भन्नुभएको छ है। मेरो ठिकै छ मनोजी, हजुरको के छ, म पनि सुनिरहेको छु सिन्धुलीबाट, सबैलाई मिठो माया भन्नुभएको छ, धन्यवाद हजुर सुनेर साथ दिनुभएकोमा। त्यसै गरी राज कालीकोटे हुनुहुन्छ, लेख्नु भएको छ, हाई सिस गुड आफ्टरनुन, म झापाले राज कालीकोटे भिरतामोड झापा जस्ट नाउ यु ए अपकमिङ सङ डेडिकेटेड टु अल माई फ्रेन्ड भन्नुभएको छ है। सम्पूर्ण साथीहरूलाई चाहिँ अब बज्ने गीत मार्फत सम्झन चाहन्छु भन्नुभएको छ। त्यसै गरी लेख्नु भएको छ है, नमस्कार भन्नुभएको छ, मनोज सुन्दासजी नै हुनुहुन्छ है, सो नमस्कार हजुर है, डबल म्यासेज आएको छ, खैर केही छैन। सुमिना आले हुनुहुन्छ, नमस्ते हजुर भन्नुभएको छ, नमस्ते हजुर नमस्ते। त्यसै गरेर सुषमा छेत्री थामी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्ते हजुर नमस्ते, यहाँलाई पनि कमेन्टको लागि धन्यवाद। त्यसै गरी लेख्नु भएको छ बुद्धवीर तामाङ हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, लास्ट फ्याफुल्ला सन्चै हुनुहुन्छ भन्नुभएको छ, लास्ट हजुर मलाई ठिकै छ, तपाईँलाई के छ।

कतारबाट सुनिरहेको छु भन्नुभएको छ है। त्यसै गरी उहाँले चाहिँ दिदी केही छैन डालामा हुने फिल्मको गीत बजाइदिनु न, डालामा हुने फिल्मको गीत बजाइदिनु है हजुरले, हजुरले सुनिराखेको छु है, हजुरलाई सुनिराखेको छु है, एकदम खुसी लागेको छ मलाई भन्नुभएको छ है। सो धन्यवाद जीवनजी हजुरलाई कमेन्टको लागि। लप्चन साया हुनुहुन्छ है, सो लेख्नु भएको छ सप्रीति नाना भन्नुभएको छ, धन्यवाद हजुर धन्यवाद। त्यसै गरी भावना मगर हुनुहुन्छ, लेख्नु भएको छ उहाँले हेलो नमस्ते भन्नुभएको छ, नमस्कार हजुर नमस्ते दिदी, म पनि फेसबुक लाइभबाट सुन्दैछु है भारतबाट, सम्झना सबै सबैलाई ल भन्नुभएको छ, धन्यवाद हजुर धन्यवाद मिठो कमेन्टको लागि यहाँलाई पनि। त्यसै गरेर लेख्नु भएको छ टेकबहादुर पुमा हुनुहुन्छ, लेख्नु भएको छ उहाँले सञ्चालिका अञ्जुजी नमस्कार शुभ सन्ध्या भन्नुभएको छ, नमस्कार हजुर सुन्दैछु उदयपुर चौनापा 8 बेल्टा राइट टोल चोकबाट फेसबुक लाइभ मार्फत रेडियो हेलम्बु एफएम 89.6 मेगाहर्ज का होइन मेगाहर्ज भन्नुभएको छ। साथी सम्झिनु पर्ने पर्दा हजुरलाई प्राविधिकमा एक घण्टा साथ दिनुहुने प्राविधिक मित्र ज्यूलाई पनि बज्ने गीतमा सम्झन चाहन्छु। उदयपुर बेलटार निवासी चौनापा 8-6 सञ्चालिका आरजे तारा गदाल रसाइली धरान विष्णु पादुकामा रहनुहुने दाजु रोशन फुलाहाङ र ताप्लेजुङ निवासी कमला वनेम लिम्बु भोचुर निवासी रियादमा रितु चामलिङ राई प्रिया लक्ष्मी त्यसै गरी वान्तवा राई धनकुटा निवासी जेन वान्तवा राई सञ्चालिका दिदी सुखकला राई निर्मल कुमार सरिता राईजीलाई पनि बज्ने गीत मार्फत चाहिँ सम्झिन चाहन्छु भन्नुभएको छ है। सो धेरै धेरै धन्यवाद टेकबहादुरजी हजुरलाई पनि एकदमै सुनेर साथ दिनुभएकोमा। यसै गरी 011-26-282 हामीले चाहिँ यहाँहरूको लागि नम्बर खुला गरेका छौं। सो नम्बर हुँदै तपाईँ प्रतिभाहरू राख्नको लागि आउँदै गर्नुहोला, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्टहरू छोड्दै गर्नुहोला। यति बेला पनि फेरि पनि हामी एकदमै मिठो गीत राख्छौ, गीतपछि पुनः उपस्थित हुनेछौ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर है सौराख्यम एकदमै मिठो गीत कार्यक्रमको युवश्रायमा गीतपछि पुनः स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ तपाईँ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुन्दै हुनुहुन्छ प्रतिभाको टवली होइन। सो अब भने कार्यक्रममा हामी तपाईँहरूको फोन कलहरू लिन्छौँ भन्दा पनि आजदेखि तपाईँहरूको फोन कल हामीले लिन सकिरहेका छैनौँ, तर पनि खैर केही छैन, तपाईँहरूकै तपाईँहरूले नै छोड्नुभएका मिठा मिठा कमेन्टहरू नै कार्यक्रमको व्यवसायमा हामीले आज चाहिँ लिइरहेका छौँ अनि मिठा मिठा गीत संगीतहरू नै बजाइरहेका छौँ। त्यसै गरेर यति बेला मैले अर्को कमेन्ट लिइहाले, कमेन्ट प्राप्त भएको छ, लेख्नु भएको छ मिलन घायल मुटु हुनुहुन्छ, उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ है। गुड आफ्टरनुन हजुर, गुड आफ्टरनुन, अपकमिङ सङ डेलिकेटेड टु अल फ्रेन्ड फ्रम दोहा कतार भन्नुभएको छ है। अब बुझ्ने गीत मार्फत चाहिँ सम्पूर्ण सबैजनालाई सम्झिन चाहन्छु, हाल चाहिँ दोहा कतारतिर छु है भन्नुभएको छ, धन्यवाद उहाँलाई पनि। त्यसै गरेर कमल श्रेष्ठ हुनुहुन्छ, लेख्नु भएको छ उहाँले हेलो हजुर नमस्कार भन्नुभएको छ, नमस्कार हजुर, म तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बासकोटा, मनोज भुजेल, छुच्या रती लिम्बु, लोकेन थोक्लेन लिम्बु, राजन खतिवोडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मल वनेम, फूलमाया आङ्गे वा, त्यसै गरी लिम्बु लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत मजाले इन्जोय गर्नुहोला भन्दै विदा हुन्छु, बाई बाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद उहाँलाई पनि। त्यसै गरेर अर्को अन्तिम कमेन्ट लिए हुनुहुन्छ विकास गुरुङ हुनुहुन्छ, सो उहाँले लेख्नु भएको छ हेलो नमस्कार हजुर भन्नुभएको छ है, नमस्कार माया छ है हेलम्बु एफएम होल युनिटलाई भन्नुभएको छ, धन्यवाद हजुर, म विकास गुरुङको तर्फबाट है त फ्रम तनहुँ हाल चाहिँ अहिले युरोपदेखि सुन्दैछु है त भन्नुभएको छ है, सो युरोपदेखि सुनेर साथ दिनुभएको छ विकासजी, हजुरलाई पनि सो धेरै धेरै धन्यवाद है एकदमै मिठो कमेन्टको लागि। अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौँ, आज चाहिँ तपाईँहरूको फोन कल नलिकन होइन, सो तपाईँहरूले नै राख्नुभएका मिठा मिठा कमेन्टहरू गरेर नै आजको होइन कमेन्टहरू पढेर नै आजको दिन चाहिँ आजको कार्यक्रम चाहिँ यो एक घण्टा अवधि चाहिँ व्यतीत भएको छ है सकिएको छ। अब भने चाहिँ तपाईँहरूको माझबाट हामी छुट्नुपर्ने बेला आइसकेको छ, जति पनि आजको बसाईमा साथीहरूले मिठा मिठा कमेन्टहरू गरेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रलाई धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। त्यसै गरेर सुनेर साथ दिनुभयो कालीवेराली भन्जाङ चौतारी गाउँ बस्ती जतासुकै रहेर सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण मित्रलाई पनि धेरै धेरै धन्यवाद भनेर भन्न चाहन्छु। त्यसै गरेर प्राविधिक कक्षमा रहेर साथ दिनुभयो मित्र आईसिंह तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको बसाईबाट म पनि बोझेर पढ्न चाहन्छु। हौस् त नमस्ते नमस्कार।

0: Elimbu FM 89.6 MHz.
1: Namaste. आज हामी तपाईलाई लाली सँग भेटाउँ छौ।
2: को हो लाली?
1: लाली हामी प्यारी गाई हो।

खाना लाली को पूजा करता हूँ, अंधेरे में रखता हूँ।

0: नमस्कार, साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्बो खबरका मुख्य शीर्षकहरूबाट। निर्माण क्षेत्रका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री शाहको भनाई। प्रतिनिधि सभाको घटनाको बारेमा छानबिन समितिको प्रतिवेदन। सभामुखले अधिकार प्रयोग गर्न सुझाव। सुकुम्बासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न मानवाधिकार आयोगको निर्देशन। घुसकाण्डमा दोषी ठहर भएका पूर्व सांसद कार्की एमालेमा प्रवेश। गण्डकीमा गाँजा खेती सम्बन्धी विधेयक पारित। अमेरिका आक्रमणबाट इरानमा 14 जनाको मृत्यु, 78 जना घाइते। र विश्वकप 2026 को पहिलो क्वार्टर फाइनलमा आज राति फ्रान्स र मोरक्को भिड्दै। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा संचालित एक जिल्ला एक स्वास्थ्य शहर कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकामा सञ्चालन गरिएका गतिविधिहरूको प्रगति समीक्षा गरिएको छ। जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको संयोजकत्वमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकमा सम्पन्न समीक्षा बैठकमा शहर स्वास्थ्य शहर अभियान अन्तर्गत मेलम्ची नगरपालिकामा सञ्चालन गरिएको कार्यक्रम तथा प्राप्त उपलब्धि बारेमा छलफल गरिएको हो। कार्यक्रम अन्तर्गत मेलम्ची नगरपालिकाले नगर स्वास्थ्य सञ्जाल गठन, त्यसै गरी खुल्ला व्यायामशाला अर्थात ओपन जिम स्थापना, स्वास्थ्य सञ्जाल विस्तार र तरकारी तथा फलफूल पसल, होटल व्यवसायी, मासु पसल र डोरी व्यवसायका प्रतिनिधिहरूलाई सरसफाई तथा खाद्य स्वच्छता सम्बन्धी अभिमुखीकरण सञ्चालन गरिएको जनाएको छ। यसै गरी नगरपालिकाले योग शिविर तथा जुम्बा कार्यक्रम, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन तथा जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम, साथै कृषकहरूलाई बाली उत्पादनमा प्रांगरिक खेती तथा सुरक्षित विषादी प्रयोग सम्बन्धी अभिमुखीकरण समेत सञ्चालन गरेको समीक्षाको बैठकमा उल्लेख गरिएको छ। राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार विकासको व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ। निर्माण व्यवसायका प्रतिनिधिहरूसँगको छलफलका क्रममा आज प्रधानमन्त्री शाहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्रीले निर्माण भरिएका क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, त्यसै गरी भौतिक पूर्वाधार विकास लगायतका विषयमा आज निर्माण व्यवसायको प्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको नेपाल कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघ पदाधिकारीहरूसँगको भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण गर्ने क्षेत्रका मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणका महत्वपूर्ण अधिकार आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको हो। वहाँले निर्माण व्यवसायहरूलाई मर्यादित, पारदर्शिता, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमा नै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको पनि बताएको छ। व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएको भुक्तानी, म्याथप, ठेक्का व्यवस्थापन समयमा नै आयोजना, कार्यान्वयन, मूल्यांकन समायोजना, त्यसै गरी बैंकिङ तथा लगानी सम्बन्धी चुनौतीका बारेमा प्रधानमन्त्री शाहलाई थप जानकारी गराएको थियो र उनीहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्ने धारणा व्यक्त गरिएको थियो। प्रतिनिधि सभाको गत जेठ 17 गते भएको बैठकमा हंगामा र तोडफोडको घटनाको बारेमा गठित जाँचबुझ आयोगको समितिले सभामुखलाई प्राप्त विशेष अधिकार प्रभावकारी रूपमा प्रयोग गर्न सुझाव दिइएको छ। समितिले अमर्यादित अभिव्यक्ति प्रयोग गर्ने र संसदीय मर्यादा उल्लंघन गर्ने सांसदहरूमाथि आवश्यक परे अभिलेखबाट अभिव्यक्ति हटाउनेदेखि नै बैठकबाट निष्कासनसम्मको कार्यवाही कड़ाईको साथ लागू गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अमर्यादित र उत्तेजनक शब्द अमर्यादित र उत्तेजक शब्द प्रयोग गरिएको अवस्थामा नियमावलीको प्रभावकारी कार्यान्वयन गर्दै त्यस्ता अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनेदेखि बैठक निष्कासन गर्नेसम्मको व्यवस्थालाई सभामुखले कठोरतापूर्वक गराउनुपर्ने अवस्था आवश्यकता देखिएको पनि सुझाव दिएको छ। सभामुखको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार समितिले माननीय सदस्यहरूले पालन गर्नुपर्ने गरी प्रतिनिधि सभा नियमावली उल्लेख भएका आचरण संहिता तथा नियमहरूको पूर्ण पालना गर्नुपर्ने र गराउने विषयलाई सांसद स्वयं संघीय संसद सचिवालय र सभामुखले गम्भीरतापूर्वक लिनुपर्ने सुझाव समेत दिएको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासीहरूको जीवन स्वतन्त्रता समानता र मर्यादाको सम्मान तथा वैकल्पिक व्यवस्था नगरी उनीहरूलाई विस्थापित नगर्न नेपाल सरकारले निर्देशन दिएको छ। आयोगका उपसचिव तथा सहायक प्रवक्ता श्यामबाबु काफ्लेले बिहिबार जारी गरेको प्रेस विज्ञप्तीमा 2083 वैशाख 12 गतेदेखि काठमाडौँ जिल्लाको बागमती किनार लगायतका विभिन्न स्थानबाट सुकुम्बासीका घर टहर हटाई होल्डिङ सेन्टरमा राखिएको व्यक्तिहरूलाई त्यहाँबाट समेत हटाएको तथा हटाउने तयारी भइरहेको विषयप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आयोगको अनुसार अनुगमनका क्रममा होल्डिङ सेन्टरमा बसोबास गरिरहेका सुकुम्बासीहरूलाई सूचना टास गरेर 5 दिनभित्र सेन्टर खाली गर्न निर्देशन दिएको र त्यसपछि थप 7 दिनको समय अवधि तोकिएको पाएको छ। राज्यका निकायहरूले वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरमा खाली गर्न अल्टिमेटम दिएको, पर्याप्त खाद्यान्नको व्यवस्था नगरेको तथा उनीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र नागरिक अधिकारप्रति आवश्यक जिम्मेवारी नलिएको आयोगले निष्कर्ष निकालेको छ। आयोगले यस्ता गतिविधिबाट आवास, खाद्यान्न, शिक्षा, स्वास्थ्य र जीविकोपार्जन लगायतका बहुआयामिक अधिकार गम्भीर रूपमा प्रभावित भएको जनाएको छ। आयोगले सुकुम्बासीको कुनै पनि मानवाधिकार जोखिममा पर्ने कार्य नगर्न, उनीहरूको जीवन स्वतन्त्र, समानता र मर्यादापूर्ण सम्मान गर्न र वैकल्पिक व्यवस्था सुनिश्चित गरेर मात्र व्यवस्थापन प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई पनि निर्देशन दिएको छ। महालेखा नियन्त्रण कार्यालयले सबै 753 स्थानीय तहलाई आर्थिक वर्ष 2082-83 अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको छ। कार्यालयले आर्थिक वर्ष कार्यावधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 बमोजिम उपनियम 1 अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगाडि नै भुक्तानी दिई निकास र खर्चको लेखा अदावधि गर्ने गरी जारी भुक्तानी निकास बन्द गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ। यस अनुसार स्थानीय तहको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली 2025 गते अर्थात आज राति 12 बजेबाट बन्द हुने जनाएको छ। 4 लाख रूपियाँ घुस लिएको आरोपमा दोषी ठहर भएका पूर्व सांसद डोल बहादुर डीबी कार्की एमालेमा प्रवेश गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्कीलाई पार्टी प्रवेश गराएको छ। एमालेमा प्रवेश गर्न अघि उनी नेपाली कम्युनिष्ट पार्टी नेकपाको पोलिट ब्यूरो सदस्य रहेका थिए। कार्की सहित नेकपाका 6 नेताहरू एमालेमा प्रवेश गरेका छन्। एमाले सांसद डीबी कार्की पहिलो संविधान सभाको सभासद भएका बेला एक व्यक्तिलाई इन्स्पेक्टर बनाइदिने भनी 4 लाख रूपियाँ घुस लिएको आरोपमा दोषी ठहर भएका थिए र उनले 2 चरणमा 4 लाख रूपियाँ घुस लिएकोमा अदालतले दोस्रो चरणमा लिएको 1 लाख रूपियाँ घुसका लागि मात्रै उनलाई जिम्मेवार ठहराएको थियो। अख्तियार टोलीले सभासद कार्कीलाई पक्राउ गर्यो। 1 लाख बरामद भएको थियो र कार्की स्वामी ब्रह्मानन्द उदासीन नामले चिनिने हर्कनाथ गौतम पनि पक्राउ परिएको थियो। गण्डकी प्रदेश सभाले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र व्यवस्थापन गर्न विधेयक बनेको विधेयक 2083 पारित गरिएको छ। प्रदेशसभाको 10 महाधिवेशनले आज भएको 21 बैठकमा सभामुख कृष्ण प्रसाद धितालले विधेयक सर्वसम्मत पारित भएको घोषणा गर्नुभएको छ। अब गण्डकी प्रदेशमा औषधि र औद्योगिक सामग्री उत्पादनका लागि गाँजा खेती गर्ने बाटो खुलेको छ। प्रदेशसभाको अर्थ तथा विकास समितिका सभा सभापति भोजराज अरियालले बुधबार यो विधेयक प्रतिवेदन सभामा पेश गरिएको थियो र बिहिबारको बैठकमा विधेयक छलफलका लागि उद्योग तथा पर्यटन यशोदा रिमालले प्रस्ताव गरिएको थियो र औषधि उत्पादन निकासी र अध्ययनका लागि गरिने यस्तो खेती प्रदेश सरकारको प्रत्यक्ष नियन्त्रणमा रहनेछ। सरकारले तोकिएको क्षेत्रमा मात्र यो खेती गर्न पाइने प्रावधान विधेयकमा तोकिएको छ। गाजर खेती गर्न चाहने व्यक्ति र संस्थाले अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ। खेती गरिने जग्गाको क्षेत्रफल र पूर्व सहमति व्यवस्थापनमा पनि अनिवार्य गरिएको छ। गाजरको बोट कटान र बिक्री गर्नु अघि त्यसको रासायनिक परीक्षण गर्नुपर्नेछ। यसको लागि प्रदेश सरकारले आफ्नै वा निजी क्षेत्रसंघको साझेदारीमा प्रयोगशाला खोल्ने भएका छन्। काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि एक युवकले आत्महत्याको प्रयास गरेको छ। मुगुको 25 वर्षीय गणेश नेपालीले आज दिउँसो विभागको 3 नम्बर गेट अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौँको प्रहरी प्रवक्ता एसपी पवन कुमार भट्टराईको अनुसार आत्मदाहको प्रयास गरेका ती युवाको वीर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीको अनुसार उनी पेसाले पठाउ राइडर सियरिङ चालक रहेको खुलेको छ। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक गरिदिएपछि आवेशमा आएर उनले यस्तो कदम चालेको पाएको प्रहरी स्रोतले बताएको छ। उनले राहदानी विभागको 3 नम्बर गेट अगाडि आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए तर जथाभावी मोटरसाइकल पार्किङ गरिएको भन्दै नगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएको बताएको छ। अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको छ। करिब 65% शरीर जलेर नस जलेको र अवस्था गम्भीर रहेको पनि प्रहरी स्रोतले बताएको छ। खबरमा अब विदेशको खबर। इरानमाथि अमेरिकाको लगातार आक्रमण भएको छ। अमेरिकी सेनाले लगातार दोस्रो रात पनि इरानी व्यापक हवाई आक्रमण गर्दै 90 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको छ। योसँगै अमेरिकी सेनाले दुई रातको अवधिमा इरानका 170 सैन्य लक्ष्यमा प्रहार गरेको बताएको बीबीसीले जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड सेन्टकमा अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी प्रणाली, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसेनी क्षमता लगायतका मुख्य लक्ष्य बनाएको थियो र इरानी संचार माध्यमको अनुसार देशको दक्षिणी तटीय क्षेत्रमा विस्फोटक आवाज सुनिएका छन् र इरानको स्वास्थ्य मन्त्रालयले आक्रमणका विगत दुई रातमा 14 ज्यान गएको पनि बताएका छन्। खबरमा अब खेल खबरमा फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनल खेल आज राति फ्रान्स र मोरक्को आमने सामने हुँदैछ। लगातार दोस्रो तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स र 2026 को सेमी फाइनलको हार बदला लिने दाउमा रहेको मोरक्को बीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। हेड टू हेडमा फ्रान्स बलियो देखिन्छ। दुवै टोली बीच भएका भेटमा फ्रान्सले 4 जित, मोरक्कोले 1 जित र खेल बराबरीमा भएको थियो। फ्रान्सको कप्तान किलियन एम्बापे र आमने ओसान रहेका छन् र मोरक्को इस्माइल साइबरी सोडका कारण अनुपस्थित रहेको छ र फ्रान्स र मोरक्को बीच यो खेल आज राति 1:45 फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनल खेल हुनेछ। लगातार तेस्रो पटक फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स र 2026 को सेमी फाइनलमा हराएको बदला लिने दाउमा रहेको मोरक्को बीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा पनि गरिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। निर्माण क्षेत्रका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको प्रधानमन्त्री शाहको भनाई। प्रतिनिधि सभा गठनको बारेमा छानबिन समितिको प्रतिवेदन। सभामुखलाई अधिकार प्रयोग गर्न सुझाव। वासीलाई वैकल्पिक व्यवस्था नगरी विस्थापित नगर्न मानवाधिकार आयोगको निर्देशन। घुसकाण्डमा दोषी ठहर भएका पूर्व सभासद कार्की एमालेमा प्रवेश। गण्डकीमा गाजा खेती सम्बन्धी विधेयक पारित। अमेरिका आक्रमणमा इरानमा 14 मृत्यु, 78 घाइते। फिफा विश्वकप 2026 को पहिलो क्वार्टर फाइनल आज राति फ्रान्स र मोरक्को भेट्दै। साँझ 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार। के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागरचोक गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म बलेती गाउँपालिका साथ 80 किलो लामो साङ्गु दुबे खोला नजिक।
1: यहाँ उन्नत जातको बदेल, हेमसार, धराने बङ्गुरका पाठापाठीहरू तथा ताजा मासु चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै आफ्नै फर्ममा उत्पादित अर्ग्यानिक खाना र बस्नको समेत राम्रो सुविधा छ। अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टेमा पाल्नु भई सेवा गर्ने अवसर दिनुहोस्।
1: साथै यहाँ विवाह व्रतबन्ध पास्नी छेवर लगायत शुभ कार्यहरूमा सम्झन सक्नुहुनेछ।
0: सम्पर्क नम्बर 97 49 83 39 94, 98 40 29 96 31। प्रोपाइटर मेनुका कार्की, ग्लोबल एकीकृत कृषि माछा तथा पशुपन्छी फर्म एवं अर्ग्यानिक दाउरा चुलो दरबार रिसोर्ट एन्ड होमस्टे बलेफी साथ 80 किलो लामो साङ्गु सिन्धुपाल्चो।
2: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: जयवसी तथा ख्रिष्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनुभएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौ र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौ।
1: आजको प्रवचन सेवामा जिउँदो परमेश्वरको वचन सुन्नका लागि उपस्थित हुनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता, शान्तिदाता, उद्धारकर्ता येशु ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचनको लागि बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लेखित पहिलो युहन्ना 5:1-12 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस्। यहाँ यसरी हामी हेर्नेछौ, यसरी लेखिएको छ, यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो। जसले बाबुलाई प्रेम गर्छ उसले तिनको छोरालाई पनि प्रेम गर्छ। जब हामी परमेश्वरलाई प्रेम गर्छौं र उहाँका आज्ञाहरू पालन गर्छौं तब यसैबाट थाहा पाउँछौ कि हामीले परमेश्वरको सन्तानलाई प्रेम गर्छौं। परमेश्वरको प्रेम

यही हो कि हामीले परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौ र उहाँका आज्ञाहरू भारपूर्ण छैनन्, किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारभरि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। संसारमाथि विजय प्राप्त गर्ने को हो? त्यही हो जसले यीशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ। उहाँ उही नै हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो, अर्थात यीशु ख्रीष्ट, जो पानीद्वारा मात्र होइन तर पानी र रगतद्वारा आउनुभयो। गवाही दिने त पवित्र आत्मा नै हुनुहुन्छ, किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ, किनभने गवाही दिनेहरू तीन छन्, अर्थात पवित्र आत्मा, पानी र रगत, र सबै कुरामा यी सहमत हुन्छन्। यदि हामी मानिसको गवाही ग्रहण गर्छौ भने परमेश्वरको गवाही झन उच्च छ, किनकि यही नै परमेश्वरको गवाही हो जुन गवाही उहाँले आफ्नो पुत्रको विषयमा दिनुभएको छ। जसले परमेश्वरको पुत्रमा विश्वास गर्छ त्यसको हृदयमा यस कुराको गवाही हुन्छ। परमेश्वरमा विश्वास नगर्नेले उहाँलाई झुटा तुल्याएको हुन्छ, किनकि परमेश्वरले आफ्नो पुत्रको विषयमा दिनुभएको गवाहीमा त्यसले विश्वास गरेको हुँदैन। गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। र परमेश्वरको पुत्रमा विश्वास भन्ने शीर्षक राखेर लेखकले यहाँनिर जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ भन्ने विषयलाई आज हामी विस्तृत रूपमा हेर्नेछौ। मुख्य विचार, जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ। आदरणीय श्रोता, यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्ने हरेक परमेश्वरको बालक हो भनेर यहाँ परमेश्वरको वचनमा उल्लेख गरिएको छ। यीशु नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्नेहरू, यीशु ख्रीष्ट परमेश्वरले यो संसारमा उद्धार र मुक्तिको लागि, मानव जातिको पापको प्रायश्चितको लागि यीशु ख्रीष्ट यो संसारमा आउनु हुने कुरालाई ख्रीष्ट अथवा उहाँलाई यो संसारमा आउनु

उनीहरूले आज्ञा पनि पालन गरेर प्रमाणित गर्दछन् भनिएको छ। उहाँका आज्ञाहरू भारपूर्ण छैनन् पनि भनिएको छ। धेरैजनाको भनाइ चाहिँ के भने बाइबलका कुराहरू सत्य छन्, बाइबलका कुराहरू राम्रा छन्, तर बाइबलमा भनेका कुराहरू पालन गर्न गाह्रो छ भनिकन कति व्यक्तिहरूले यसलाई यसरी पनि बुझिराखेको अवस्थाहरू छन्। तर बाइबलले यो भन्छ कि उहाँका आज्ञाहरू भारपूर्ण छैनन्, पालनै गर्न नसक्ने छैनन्, पालन गर्न गाह्रो हुन्छ भनिएको छैन। यदि कसैले परमेश्वरलाई साँचो हृदयले प्रेम गरेका छन् भने उहाँका आज्ञाहरू भारपूर्ण हुँदैनन्। आदरणीय श्रोताहरू, यदि कोही व्यक्तिहरूले परमेश्वरको वचन बाइबल धर्मशास्त्र सत्य हुन् र असल छन्, राम्रो शिक्षा हो भनेर बुझिरहेको अवस्थामा पालन गर्न चाहिँ गाह्रो छन् भन्नुभयो भने यो पालन गर्न गाह्रो छैन भनिकन यहाँ प्रतिउत्तर गरिएको छ, भनिएको छ। त्यसकारणले पनि उहाँको आज्ञाहरू सजिला छन्, उहाँसँग उहाँलाई प्रेम गर्नेहरूको लागि आज्ञाहरू भारपूर्ण छैनन्, गाह्रो छैनन् भनिएको छ। परमेश्वरबाट जन्मेकोले संसारमाथि विजय प्राप्त गर्छ र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो। आज संसारमाथि विजय भनेको चाहिँ संसारमा जिउँदाखेरि अनैतिक जीवनहरू र संसारमाथि विजय भनेको चाहिँ भनौँ संसारमा जुन अनैतिक व्यभिचार हत्या यो सबै गलत अथवा खराब कार्यहरू जो यो संसारमा अभ्यास गरिराखेका छन् यो अभ्यासहरू चाहिँ असल होइनन्। जहाँनिर चोरी हत्या व्यभिचार जस्ता कुराहरूले आज संसारलाई दबाइराखेको छ, संसारलाई चलाइराखेको छ, यस्तो अवस्थामा विजय कसरी प्राप्त गर्न सकिन्छ? एउटा व्यक्तिले व्यभिचार नगरिकन कसरी बस्न सक्छ? एउटा व्यक्तिले भ्रष्टाचारी नगरिकन कसरी बस्न सक्छ? हत्या नगरिकन कसरी बस्न सक्छ? उसले आफ्नो जीवनमा यी सबै खराब नियतहरू अनि बानीहरूबाट कसरी छुटकारा पाउन सक्छ? खालि येशु ख्रिस्टलाई विश्वास गर्नेहरूले मात्र यो सबै खराबीबाट विजय पाउन सक्छन् भन्ने कुरा यहाँ हामी देखिराख्छौ अथवा देखिएका छौं अथवा बुझिरहेका छौं। जसले येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने विश्वास गर्छ त्यसले संसारमाथि विजय प्राप्त गर्छ। येशु ख्रिस्टलाई परमेश्वरबाट पठाइएको अथवा परमेश्वर आफै मानव चोलामा आउनु भएर मानवको लागि कल्वरी क्रुसमा मरेर गाडिएर तेस्रो दिनमा जीवित हुनुभएको हो र उहाँ स्वर्ग रहनु हुनुभएको हो। उहाँ अब भनौँ यो संसारमा आफ्ना मानिसहरूलाई लिन आउँदै हुनुहुन्छ भन्ने खालको विश्वास जसले गर्दछ उहाँमाथि विश्वास गर्नेहरू हाम्रो अधर्म पापको लागि मर्नका लागि उहाँ ख्रिस्ट भएर आउनुभएको हो, परमेश्वरको पुत्र अथवा परमेश्वर आफै मानव चोलामा आउनुभएको हो भन्ने कुरालाई विश्वास गर्ने व्यक्तिहरूले यो संसारमाथि विजय प्राप्त गर्छ। त्यसकारण आदरणीय श्रोता, येशु ख्रिस्ट पनि येशु ख्रिस्ट पानी र रगतद्वारा आउनुभयो। उहाँ चाहिँ एउटा मानिस भएर मानिसकै चोलामा आउनुभएको हो र उहाँ चाहिँ परमेश्वर आफै मानव चोलामा आएर मानव ईश्वर भएर उहाँ आउनुभएको हो र उहाँको यो मानव ईश्वर भएर जो आउनुभयो उहाँले आज संसारमाथि विजय गर्नलाई उहाँले सहायता गर्नुहुन्छ। जसले येशु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्छ त्यसले संसारमाथि विजय प्राप्त गर्छ। अब येशु ख्रिस्ट पनि पानी र रगतद्वारा आउनुभयो भनेको चाहिँ यही हो कि उहाँ ईश्वर मानव भएर आउनुभयो कि

0: उहाँ चाहिँ परमेश्वर अनि उहाँ चाहिँ मानिस भएर आउनुभयो र उहाँ पवित्र आत्मा सत्य हुनुहुन्छ र उहाँले गवाही दिनुहुन्छ भनिएको छ। भनेपछि उहाँ यो संसारमा मानव चोलामा आउनुभएको हो र यो संसारमा उहाँ परमेश्वर भएर पनि मानव भएर आउनुभएको हो, मानव जातिको पापको प्रायश्चितको निम्ति बलिदान हुनको लागि आउनुभएको हो भन्ने कुरा पवित्र आत्माले गवाही दिनुहुन्छ, सत्यको आत्माले गवाही दिनुहुन्छ, परमेश्वरको आफ्नै आत्माले गवाही दिनुहुन्छ। गवाही दिनेहरू तीन छन्, एउटा पवित्र आत्मा, पानी र रगत। पवित्र आत्माद्वारा, परमेश्वरको आफ्नै आत्माद्वारा यो गवाही दिनुहुन्छ कि येशु यो संसारमा मानव भएर आउनुभएको हो र उहाँ मानव चोलामा आउनुभएको हो, परमेश्वर भएर पनि भन्ने कुरा हामी बुझ्छौं। र पानी र रगत जो चाहिँ उहाँको शरीर एउटा मानिस नै हो भन्ने कुराको प्रमाण, मानवीय गुण भएको, पूर्ण मानव गुण भएको र पूर्ण ईश्वर गुण भएको कुरा चाहिँ यो गवाहीको निम्ति यो पवित्र आत्मा, पानी र रगतद्वारा स्पष्ट पारिएको छ। गवाही भनेको पुत्रको विषयमा हो भन्ने कुरा पनि यहाँ स्पष्ट छ, किनभने येशु ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनेको चाहिँ उहाँ चाहिँ स्वर्गबाट ओर्ली आउनु भएको परमेश्वर आफै हुनुहुन्छ भन्ने कुरा यसले अर्थ दिन्छ। त्रिएक परमेश्वर, जो परमेश्वर पिता, पुत्र, पवित्र आत्मा, त्रिएक परमेश्वरको भनौ यो सिद्धान्तलाई स्पष्ट पारेको हामी देख्छौं। परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ, येशु ख्रीष्टलाई जसले विश्वास गरेको छ त्यो व्यक्तिले परमेश्वरको भनौं परमेश्वर भएर पनि उहाँ मानव चोलामा यो संसारमा आउनुभएको हो र हाम्रो निम्ति बलिदान हुनुभएको हो भन्ने कुराको गवाही यहाँनिर स्पष्ट पारिएको छ। र परमेश्वरको पुत्रमा विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ भने हरेक ख्रिस्चियनहरूसँग, यीशुलाई साँचो हृदयले विश्वास गर्नेहरूसँग यो गवाही हुन्छ। र गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई आनन्द जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। र आज आनन्द जीवनको निम्ति मानिसहरू विभिन्न सिद्धान्तमा लागेका छन्, विभिन्न धर्महरूमा लागेका छन् र आनन्द जीवन प्राप्तिको लागि है, सत्यको खोजीको लागि र मृत्युबाट जीवन पाउनका लागि धेरै मेहनत गरेका छन्। तर बाइबल धर्मशास्त्रले बताएको कुरा म यहाँ उल्लेख गर्न चाहन्छु कि गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई आनन्द जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। र आनन्द जीवनको खोजी आजको धेरै मानिसहरूको एउटा मुख्य विषय नै हो। मृत्युपछि पनि के जीवन छ र भन्ने प्रश्न सबै मानव जातिको भित्रीय चाहना हो। यति मात्रै हो त जिन्दगी? 100 वर्षसम्मको लागि मात्रै हो त यो जीवन? त्यसपछि चाहिँ के होला भन्ने कुरा पनि मानिसको लागि एउटा ठूलो प्रश्न, एउटा चुनौती हो। यसको लागि आनन्द जीवन भनेको चाहिँ मृत्यु पछिको पनि जीवनलाई समावेश गरिएको छ। यो शरीरको मृत्यु पछि पनि आनन्द जीवनको भनौ खोजी, आनन्द जीवनको प्रावधान त्यहाँनिर छ र मृत्यु पछिको पनि जिन्दगी अझै परसम्म छ, अझै अनन्त आनन्दसम्म छ भन्ने कुरालाई बुझ्नु जरूरी छ। हामी सबै मानव जाति थोरै समयको लागि मात्रै सीमित भएर बनाएको होइन। परमेश्वरले, अनन्त परमेश्वरले मानव जातिलाई बनाउँदाखेरि अनन्त नै बनाउनु भएको थियो र कहिले नमर्ने गरेरै सृष्टि गर्नुभएको थियो। तर पापको प्रवेशले गर्दा मानव जातिमा मृत्यु आइपर्यो आनन्द जीवन गुम्यो र आनन्द जीवनबाट मानिस अलग भयो, तर येशु ख्रिस्ट यो संसारमा आउनुको मुख्य उद्देश्य चाहिँ यही आनन्द जीवनलाई निरन्तरता दिनका लागि र यो आनन्द जीवन फेरि मानव जातिको लागि दिनका लागि येशु ख्रिस्ट यो संसारमा आउनुभएको हो। र येशु ख्रिस्टलाई जसले विश्वास गर्छ त्यो मानिसको जीवनमा आनन्द जीवन फेरि फिर्ता हुन्छ र उसले ऊ मरेपछि पनि ऊ फेरि जीवित भएर आनन्द जीवनमा ऊ प्रवेश गर्दछ। यसकारण जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, र आज जसले येशु ख्रिस्टलाई प्रभु र मुक्तिदाता भनेर ग्रहण गरेको छ, विश्वास गरेको छ, उसमा आनन्द जीवन हुन्छ र उससँग आनन्द जीवन हुन्छ। त्यसकारण आदरणीय श्रोता, लेखकले यो खण्डमा जससँग पुत्र हुनुहुन्छ त्यससँग मात्र जीवन हुन्छ भनेर प्रस्ट्याएको हामी देख्छौं। जससँग पुत्र छ त्यससँग आनन्द जीवन छ। आज यहाँहरूको जीवनमा पनि कतै आनन्द जीवनको खोजीमा, आनन्द जीवनको खोजीमा यदि यहाँहरू हुनुहुन्छ भने जीवन कहाँ पाइएला, मृत्यु पछिको पनि जीवन छ र यति सुन्दर मानव जातिको जीवन के अन्त्य 100 वर्षमै सिद्धिने हो र या त अझै पर पनि जान्छ। र बाइबल धर्मशास्त्रले मानिसमा आनन्द जीवन छ र त्यो आनन्द जीवन एकपल्ट घुमेको थियो, तर येशु ख्रिस्टको मृत्युले त्यो आनन्द जीवन फेरि फर्काएको छ। जसले येशूलाई विश्वास गर्छ त्यो आनन्द जीवन फेरि येशू ख्रिस्टमा प्राप्त गर्न सकिन्छ। त्यसकारण आज आदरणीय श्रोताहरूलाई यदि आनन्द जीवनको खोजी गरिराख्नु भएको छ र प्रयास गरिराख्नु भएको छ, विभिन्न सिद्धान्त धर्ममा खोजिराख्नु भएको छ भने एकपटक येशू ख्रिस्टलाई पनि विश्वास गरेर हेर्नुहोस्। उहाँलाई विश्वास गरेपछि तपाईले पनि आनन्द जीवनको भागीदार हुनुहुनेछ। उहाँलाई विश्वास गर्नुहोस् र आनन्द जीवनको भागीदार हुनुहोस् र उहाँमा भएको आनन्द जीवन यहाँहरूले पनि प्राप्त गर्नुभएको होस् र अनन्तसम्म जिउनलाई यहाँहरूको लागि पनि यो अवसर छ। त्यसकारण आज यो प्रवचनको सेवालाई यहीँ राख्दाखेरि यहाँहरूलाई परमेश्वरले प्रशस्त रूपमा आनन्द जीवन तर्फ डोर्याउनु भएको होस् र शान्ति, आनन्द र खुशीले यहाँहरूको जीवनमा भरिपूर्ण भएको होस् भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यति बेरासम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टिम एकैसाथ बिदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।